0: दुई रहेको छ, सुवर्ण सेतो रहेको छ। भगवान शिवलाई दूध मिश्रित जल चढाएर चन्द्रबाटको शान्तिका लागि प्रार्थना गर्दा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज धैर्यपूर्वक अघि बढ्दा सफलता हात लाग्ने देखिएको छ। कार्य क्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई कुशलतापूर्वक पूरा गर्न सक्नेछ। आर्थिक पक्ष सामान्य भन्दा राम्रो रहनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्नु निकै लाभदायक हुनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्नेछ। पर्याप्त विश्राम लिनुहोला। धार्मिक कार्यमा रुचि बढ्ने दिन पनि रहेको छ। आजका लागि शुभ अङ्क 1 रहेको छ, शुभ रङ सुनौलो रहेको छ। आजका लागि सूर्यलाई अर्घ दिएर आदित्य हृदय स्तोत्र अथवा सूर्य मन्त्र जप गर्दा निकै राम्रो हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज योजनाबद्ध रूपले काम गर्दा परिणाम राम्रो प्राप्त हुनेछ। अध्ययन लेखन तथा व्यवसाय क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। परिवारका सदस्य समेतको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। नयाँ सिक्ने अवसर पनि तपाईँलाई मिल्नेछ। आजको लागि शुभ अङ्क 5 रहेको छ भने शुभ रङ हरियो रहेको छ। भगवान विष्णुको पूजा गर्दा तुलसीमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ, शुभ फल प्राप्त हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज सन्तुलित व्यवहारले सबैको मन जित्न सफल हुनुहुनेछ। व्यापार तथा साझेदारीका काममा लाभ मिल्नेछ। आर्थिक सुधार हुने संकेत पनि रहेको छ। पारिवारिक सहयोगले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुने सम्भावना पनि आज रहेको छ। तपाईका लागि आजको शुभ अङ्क 7 रहेको छ, शुभ रङ गुलाबी रहेको छ। माता दुर्गाको पूजा गरेर रातो फूल अर्पण गर्दा तपाईँलाई निकै राम्रो हुनेछ, शुभ फल प्राप्त हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज संयमता र धैर्यतापूर्वक काम गर्नु भएमा निकै राम्रो हुनेछ। कार्यक्षेत्रका चुनौतीलाई आत्मविश्वासका साथ पार गर्न सक्नुहुनेछ। आर्थिक कारोबार गर्दा सावधानी अपनाउन आवश्यक छ। परिवारमा सानो मतभेद हुन सक्ने भएकाले नरम व्यवहार गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा विश्वास कायम राख्नुहोला। स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। आजका लागि शुभ अङ्क 8 रहेको छ, शुभ रङ गाढा रातो रहेको छ। आज तपाईँले हनुमान चालिसाको पाठ गरी शनिदेवको स्मरण गर्दा निकै राम्रो हुनेछ, शुभ फल प्राप्त हुनेछ। तपाईँले आँकेको टाकेको काम पनि पूर्ण रूपमा सम्पन्न हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज भाग्यले साथ दिने दिन रहेको छ। वैदेशिक काम अथवा नयाँ योजनामा सफलता मिल्ने सम्भावना पनि रहेको छ। आर्थिक लाभका अवसर बढ्नेछन्। परिवारमा सुखद वातावरण रहनेछ। प्रेम सम्बन्धमा खुशीको समाचार प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। धार्मिक यात्राको सम्भावना पनि आज रहेको छ। तपाईँका लागि आज शुभ अङ्क 3 रहेको छ, शुभ रङ पहेँलो रहेको छ। तपाईँले आज भगवान विष्णु अथवा बृहस्पतिको पूजा गरेर विस्तार दान गर्दा निकै राम्रो हुनेछ, शुभ फल प्राप्त हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज मेहनतको उचित मूल्य प्राप्त हुने देखिन्छ। कार्य क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आर्थिक अवस्था सुधार हुँदै जानेछ। बचत गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। परिवारको जिम्मेवारी बढे पनि सबैको साथ रहनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। धैर्यताका साथ काम अघि बढाउँदा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। आजका लागि शुभ अङ्क 8 रहेको छ, शुभ रङ निलो रहेको छ। आज तपाईँले शनिदेवको पूजा गरेर कालो तिल दान गर्नुभएमा निकै राम्रो हुनेछ, शुभ फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज नयाँ सोच र सृजनशीलताले सफलता दिलाउनेछ। व्यापार तथा प्रविधिसँग सम्बन्धित काममा राम्रो उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभको अवसर जुट्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। जीवनसाथीसँग सम्बन्ध अझ फलगाड बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मित्रहरूबाट पनि आज तपाईँलाई सहयोग मिल्नेछ। आजका लागि शुभ अङ्क 4 रहेको छ, शुभ रङ आकाशले निलो रहेको छ। तपाईँले आज पिपलको रूखमा जल चढाएर शनिदेवको स्मरण गर्नुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज धैर्यता र सकारात्मक सोच आवश्यक रहेको छ। महत्वपूर्ण निर्णय लिनु अघि अनुभव व्यक्तिको सल्लाह लिएर निकै राम्रो हुनेछ। आर्थिक पक्ष मध्यम रहे पनि योजनाबद्ध तरिकाले काम गर्नुभएमा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। परिवारको साथले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ। स्वास्थ्यमा निद्रा र खानपानमा ध्यान दिन आवश्यक छ। आध्यात्मिक कार्यमा मन जाने देखिएको छ। आजका लागि शुभ अङ्क 7 रहेको छ, शुभ रङ पहेँलो रहेको छ। तपाईँले भगवान विष्णुको पूजा गरेर केराको बोटमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ, शुभ फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
1: राशिफल बारे जानकारी सँगै अब लाग्यो आजको साई साइदिशन गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा मेष राशिमा रहनेछन्, त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्नुहोला। आज बिहिबार परेकाले दक्षिण तर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमल सखर गुण अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ आदि बेला बिहानमा 5:22 7:04 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 7:04 8:46 रोग बेला रहनेछ। बिहानमा 8:46 10:28 उद्योग बेला रहनेछ। बिहानमा 10:28 मध्याहमा 12:10 चर बेला रहनेछ। मध्याहमा 12:10 दिनमा 1:52 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:34 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न सकेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 रोग बेला रहनेछ। साँझमा 8:16 9:34 उद्योग बेला रहनेछ। राति 9:34 10:52 चर बेला रहनेछ। राति 10:52 12:10 लाभ बेला रहनेछ। राति 12:10 1:28 अमृत बेला। राति 1:28 2:46 काल बेला रहनेछ। राति 2:40 4:04 शुभ बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि रोग बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय दिनमा 1:30 3:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: ओम जय जगदीश हरे।
8: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
9: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
8: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
10: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
8: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98460-43853।
11: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्, जुन कपड़ा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
12: सफा कपड़ा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौं।
11: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
12: कपड़ामा केवल कपड़ा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
11: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपड़ा संकलन अभियानलाई सफल पारौं।
12: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
11: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
13: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
14: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
13: अनुरोधक श्री केदारेश्वर महादेवमय सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। मर्द हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्क विहीन, पोखरा र इजरायल बीचसित हवाई उडान सञ्चालनको सम्भावनाबारे छलफल, कास्कीमा बिहान 7 देखि साँझ 7 बजेसम्म मात्र खाना पकाउने ग्यास बिक्री गर्ने प्रशासनको निर्देशन, गण्डकी प्रदेशमा हालसम्म 99% रोपाए सम्पन्न, जिल्ला समन्वय समितिको निबन्धमा सक्षम अधिकारी उत्कृष्ट, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी नियुक्त, दुर्गा प्रसाद र धवल शमशेरको नेतृत्वमा नयाँ नेपाल पार्टी दर्ता हुने, साल 28 गते सायद प्रदेश सरकारबारे निर्णय लिने जिम्मा राजेन्द्र लिङ्गेललाई, राष्ट्रिय बैंक गवर्नरको पदावधिबारे थप अर्थ समितिमा मत विभाजन, आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक रहेको अर्थमन्त्री वागलेको भनाई, र नेपालको विश्वकप छनौटको आशा, प्लेअफमा शीर्ष 4 पुग्ने सम्भावना लगभग समाप्त। अब सुनौ पूरा समाचार। कास्कीको मर्द हिमाल पदयात्रामा निस्किएका पोखराका तीनजना युवक जंगलमा अलपत्र परेका छन्। माछापुच्छे गाउँपालिका 9 स्थित बादल डाँडा क्षेत्रबाट उनीहरू सम्पर्क विहीन भएका हुन्। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 14 वर्षका अजित जीसी, 23 वर्षका योगेश गुरूङ र 23 वर्षका दिपेश गुरूङ बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूको हिजो बिहान 8 बजेसम्म सम्पर्कमा थिए, त्यसपछि मोबाइल अफ भएकाले उनीहरूसँग सम्पर्क हुन सकेको छैन। युवकहरू हराएको सूचना बिहान 11 बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ। शुरूमा बादल डाँडामाका होटल व्यवसाय प्रेम अधिकारी सहित 4 जनाको टोली खोजीमा खटिएको थियो। घटनाको थप जानकारी लिनेर खोजी गर्न भेडाबारे प्रहरी पोस्टबाट प्रहरी हवलदार जीवन बरालको नेतृत्वमा 2 जनाको टोली परिचालन गरिएको छ। यो टोलीले स्थानीय बासिन्दा र व्यवस्थाका आफन्तसँग समन्वय गरिरहेको छ। अहिलेसम्म युवकहरू फेला परेका छैनन्। 2:02 बजे युवकहरू अन्नपूर्ण गाउँपालिका 11 छुमरुङको फेदी स्थित मोदी खोला पारी रहेको सूचना प्राप्त भएको छ। सो क्षेत्रमा खोजीका लागि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा 2 जनाको टोली खटिएको छ। नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिक्षा भेटवार्ता गरेका छन्। नगर प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल इजरायल सम्बन्ध तथा पोखरा र इजरायल बीच साझा हितका विभिन्न विषयमा छलफल भयो। भेटमा पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सिप आदान प्रदानका विषयमा विशेष रूपमा विचार विमर्श गरिएको छ। नगर प्रमुख आचार्यले महानगरपालिकाका प्रमुख कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार विस्तार गर्न तथा नयाँ अवसर सृजना गर्न आवश्यक समन्वय गरिदिन राजदूतसँग आग्रह गरेको छ। आधुनिक कृषि प्रविधि, सिप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका लागि क्षेत्रमा सहकार विस्तार गर्न सके त्यसबाट पोखरा सहित समग्र नेपाल लाभान्वित हुने उहाँले बताउनुभयो। राजदूत स्मुलिक एरी बासले एयरलाइन इजरायलको आधुनिक कृषि प्रणाली अन्तर्गत सञ्चालन भइरहेको सिक्दै कमाउने कार्यक्रम मार्फत इजरायल पुगेका नेपाली युवकले कृषि क्षेत्रमा ज्ञान, सिप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताउनुभयो। इजरायलको प्रविधि मैत्री तथा आधुनिक कृषि प्रणालीबाट नेपालले समेत लाभ लिन सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो। भेटवार्तामा पर्यटन तथा सांस्कृतिक आदान प्रदानलाई थप विस्तार गर्ने तथा पोखरा र इजरायल बीच सीधा हवाई उडान सञ्चालनको सम्भावनाबारे पनि छलफल भयो। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा कार्य महत्वपूर्ण हुने आचार्यको भनाइ छ। भेटवार्तामा प्राविधिक सहयोग, पारस्परिक हित तथा अन्य साझा विषयमा पनि छलफल भयो। कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवी गुरूङ, प्रमुख प्रशासकीय अधिकारी मुक्तिराम अर्याल, प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारी तथा महानगरपालिकाको वैदेशिक विभाग समन्वय प्रमुख सुभाष ढुङ्गाना लगायतको सहभागिता रहेको थियो। गण्डकी प्रदेशमा हालसम्म 99.39% रोपाई भइसकेको छ। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार 93,606 हेक्टरमा रोपाई भइसकेको छ। छिटपुट बाहेक अधिकांश क्षेत्रमा रोपाई सकिएको मन्त्रालयका वरिष्ठ कृषि विज्ञ शशि अधिकारीले बताउनुभयो। सानो अन्तिम समयमा सबै ठाउँमा रोपाई भइसक्ने उहाँको भनाइ छ। प्रदेशको कुल 4,79,617 हेक्टर खेतीयोग्य जमिन मध्ये बर्खे र चैते करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। नवलपुर, कास्की, स्याङ्जा, तनहुँ लगायतका जिल्लामा धान खेतीको क्षेत्रफल बढ़ी छ। हिमाल पारीको मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा रोपाईको क्षेत्रफल भने वर्षेनी घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारी बताउनुहुन्छ। 4 वर्ष अघि 97,000
769 हेक्टर क्षेत्रफलमा बर्खे धान लगाएको थियो। त्यसपछिको वर्ष रोपाएको क्षेत्रफल घटेर 96,053 हेक्टरमा समेटिएको छ। गत आर्थिक वर्षमा 94,182 हेक्टरकोमा रोपाई भएको थियो। जग्गा खण्डीकरण, बाजो छाड्ने प्रविधि र खेतीयोग्य जमीनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले धान खेतीको क्षेत्रफल घट्दै गएको पाइएको छ। गण्डकीमा सावित्री, रामधान, जेठबुडो, खुमल, सुखा, एक्ले, पहेले, गौरिया, मनसुली, सुनौलो, सुगन्ध लगायतका जातका धान खेती गरिँदै आएको छ। गोर्खाको छेबेटार, पालुङटार, रागु आरूघार, सिरानचोक, लमजुङमा धमिली कुवा, हर्राबोड, भोरलेटार, करपुटार, तनौको चुदी फाँड, सयपत्री फाँड, कलेस्ती फाँड, कास्कीको मकै खोला, हाँडी खोला, पामेर लेखनाथ धान खेतीको प्रकट क्षेत्र हुन्। यस्तै पर्वतको फलेवा, चलजला, स्याङ्जाको पुतली बजार, आदि खोला, गल्याङको म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडीगाड, गलकोट, जैमिनी र नवलपुरको कावासुती, गैडाकोट लगायतका क्षेत्रलाई धानका लागि प्रकट क्षेत्र तोकिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यासको बिक्री वितरणलाई अव्यवस्थित बनाउन बिहान 7 देखि साँझ 7 बजेसम्म मात्र बिक्री गर्न निर्देशन दिएको छ। बुधबार सूचना जारी गर्दै प्रशासनले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभावबारे उपभोक्ताबाट गुनासो आएको र रातिको समयमा कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएकोले यस्तो व्यवस्था गरिएको जनाएको छ। प्रशासनका अनुसार अघिल्लो वर्षको यही अवधिमा माग अनुसार कास्कीमा आवश्यक परिणाममा म्याग ग्यास आपूर्ति भइरहेको छ, तर 14.2 किलोग्राम क्षमताको पूरा सिलिण्डर वितरण शुरू भएपछि देशभर एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा केही अस्वस्थता देखिएको जनाइएको छ। सूचना अनुसार ग्यास विक्रेताले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, भाडामा बस्ने विद्यार्थी तथा घरायसी प्रायोजनको उपभोक्तालाई प्राथमिकता दिनुपर्नेछ। साथै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर बिहान 7 देखि साँझ 7 बजेसम्म मात्र बिक्री वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रशासनले नेपाल आयल निगम, ग्यास उत्पादक, ग्यास विक्रेता, उद्योगी व्यवसाय तथा सरकारवालासँग समन्वय गरेर आपूर्ति व्यवस्थालाई सहज बनाउने काम भइरहेको जनाएको छ। सूचनाको उल्लंघन गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने प्रशासनले चेतावनी दिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सृजनाशीलता र संस्कृति चेतनालाई प्रवर्धन गर्ने उद्देश्यले बुधबार पोखरामा स्नायु स्वास्थ्य न्युरो आर्ट कार्यशाला आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युरो आर्ट मार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले न्युरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोराउने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य सुदृढ बनाउन, सृजनशीलता अभिवृद्धि गर्न र व्यक्तिको आत्मविश्वास बढ़ाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रतिभाको विकास, संस्कृति संरक्षण तथा सृजनात्मक समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै मन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपानेले प्रतिष्ठानले अब भाषिक शुद्धता अभियानलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो। उहाँले विद्यालयका शिक्षक, प्राध्यापक, पत्रकार तथा लेखनसँग सम्बन्धित सबै वर्गमा भाषिक सचेतनाको कमीका कारण आम जनताले दुःख पाएको उल्लेख गर्दै त्यसलाई सुधार गर्ने प्रतिष्ठानले शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान सञ्चालन गर्ने लायक बताउनुभयो। उहाँका अनुसार यही साउन 29 गते भाषिक त्रुटि पहिचान र निराकरणका उपाय विषय गोष्ठी आयोजना गरिनेछ, जसको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो। त्यसपछि प्रदेशका सबै 11 जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो। अभियानले पत्रकार, लेखक तथा कलम जीविकालाई भाषिक त्रुटिबाट सचेत गराउँदै आम संचार र लेखनलाई थप प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। कुलपति नेउपारेले अनुसन्धानलाई पनि प्रतिष्ठानले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै अनुसन्धानकर्तालाई आवश्यक तालिम बिना फिल्डमा पठाउन नहुने धारणा राख्नुभयो। उहाँले फोटोग्राफी, भिडियोग्राफी तथा अनुसन्धानका विधि र मापदण्डबारे प्रशिक्षण दिएपछि मात्रै अनुसन्धान कार्य प्रभावकारी हुने बताउनुभयो। उहाँका अनुसार यस वर्ष गण्डकी प्रदेशका कोट, गुठी, मठ मन्दिर, लोकमन्त्र, लोकविश्वास, जड़ीबुटी, जनवनस्पति, परम्परागत खानपान लगायतका विषयमा विभिन्न गोष्ठी पत्र तयार गरिने बताउनुभयो। आगामी वर्ष अनुसन्धान पद्धतिबारे विस्तृत छलफल गरी अनुसन्धानकर्तालाई व्यवस्थित रूपमा अनुसन्धानमा परिचालन
प्रदान गरिने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो। कुलपति न्यौपानेले गण्डकी प्रदेशको परम्परागत ज्ञानलाई समेटेर 60-70 ग्रन्थ प्रकाशन गर्ने लक्ष्य रहेको जानकारी दिँदै यही महिनाभित्र पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानको विस्तृत कार्ययोजना सार्वजनिक गर्ने बताउनुभयो। उहाँले न्यूरो आर्ट कार्यशालाले कला र सृजनात्मक गतिविधिप्रति थप उत्साह जगाएको उल्लेख गर्दै कम लागतमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले प्रतिष्ठानले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शंकर विरे गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य सचिव मन कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यशालामा डाक्टर निर्मल शर्मा लामिछाने मुख्य शिक्षक प्रशिक्षकको रूपमा रहनुभएको थियो। साथै कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्राज्ञ बाबुराम बस्ताकुरी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिराम जोजीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका शिक्षा तथा संस्कृति महाशाखा प्रमुख घनश्याम पौडेल मन्त्रालयका कर्मचारी गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा न्यूरो आर्टप्रति रूचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अवसरमा आयोजना गरेको निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। कास्कीका विभिन्न विद्यालयका कक्षा 7 अध्ययनरत 12 विद्यार्थी सहभागी प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कूलका सक्षम अधिकारी प्रथम, सृजना माध्यमिक विद्यालयका आयुष पौडेल द्वितीय, रेम्बो एकाडेमी होम्सकी एनजी भुजेल तृतीय तथा विन्देश्वरी माध्यमिक विद्यालय पोखरा 19 तल्ला कोटकी एलिआ अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजय विद्यार्थीलाई जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, उपप्रमुख सरिता माल र जिल्ला समन्वय अधिकारी नवराज बरालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीले क्रमश 10,000, 7,000, 5,000 र 2,500 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको उहाँले बताउनुभयो। प्रतियोगिताको मूल्याङ्कन प्राध्यापक डाक्टर बोधराज ढकाल, प्रदीप पौडेल र लच्छु शर्माले गरेका थिए। कार्यक्रममा प्रमुख पौडेलले जिल्ला समन्वय समितिको भूमिका सामाजिक अध्ययन विषयको

0: घाइते दुवैजना मोटरसाइकलका सवार व्यक्ति हुन्। घाइते दुवैजनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। नारायणगढ़बाट मुगलिनतर्फ आउँदै गरेको N6-4092 नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो। दुर्घटनापछि मोटरसाइकलमा आग लगी भई पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ट्रकको भने अगाडिको भागमा कुच्चिएर क्षति पुगेको प्रहरीले जनाएको छ। ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका 1 का 32 वर्षीय राजु विक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल फोटो पत्रकार संघ कास्कीका निवर्तमान सचिव एवं फोटो पत्रकार मुमेश पुनलाई मातृशोक परेको छ। उनकी ममतामय आमा भीमकुमारी पुन भमुको 70 वर्षको उमेरमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार पुनको साउन 19 गते स्वर्गारोहण भएको हो। मृगला रोगका कारण केही समयदेखि उहाँको काठमाडौँ स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उपचारका क्रममा अस्पतालमै पुनको मंगलबार निधन भएको हो। उनको मंगलबार नै काठमाडौँमा अन्त्येष्टि गरिएको छ। स्वर्गीय पुनको श्रीमान एक छोरा र छोरी छन्। दिवंगत पुनका छोरा उमेश पुन लामो समयदेखि कास्कीमा फोटो पत्रकार माध्यमबाट पत्रकारितामा सक्रिय रहँदै आउनु भएको छ। यस दुखद घडीमा नेपाल फोटो पत्रकार संघ कास्की लगायत विभिन्न संघ संस्थाहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गरिएको बताउनु भएको छ। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसीलाई नियुक्ति गर्नुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आयोगको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकलाई आयोगको सचिवमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई पनि नियुक्ति गर्ने निर्णय गरेको छ। त्यस्तै सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ। मन्त्रिपरिषद बैठकले तथ्याङ्क पहिलो संशोधन न्यायावली 2081 स्वीकृत गर्ने निर्णय गरेको छ। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की वाग्याबलाई नियुक्ति गर्ने निर्णय पनि गरिएको छ। त्यसै गरी नेपाल अन्तर्विद्यागत यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी उक्त समितिलाई नेपाल पारावाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाब्न स्वीकृति दिएको छ। पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। फिर्के खोला घरका बाँकी संरचना हटाउन 15 भदौसम्मको म्याद दिएको छ। पोखरा महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै खोलाघरभित्रका संरचना आफै हटाउने भनी यसअघि महानगर समक्ष मौखिक सहमति गरेको तर हालसम्म संरचना नहटाइएका व्यक्ति र संस्थालाई 25 दिनभित्रसम्म अर्थात 15 भदौसम्मको अल्टिमेटम दिएको हो। उक्त अवधिसम्म पनि यदि नहटाए ती संरचना हटाउन लागे बापत सम्पूर्ण खर्च सम्बन्धी व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी दिएको छ। फिर्केमा अतिक्रमण संरचना हटाउने अभियानलाई पूर्णता दिँदै फिर्के खोलालाई सफा स्वच्छ प्राकृतिक बहावमा फर्काई सुन्दर पर्यावरणीय मैत्री तथा एवं व्यवस्थित करिडोर निर्माण गर्ने महानगरको योजना रहेको जनाइएको छ। सो योजना अनुसार फिर्के खोलाको क्षेत्रमा पर्ने विभिन्न 8 वटा वडाका वडाध्यक्षसँग बैठक बसी खोलाघरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन आगामी 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको छ। महानगरको आगामी 1 असोजदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड 2080 बमोजिम मापदण्ड कार्यान्वयन गर्ने करिडोर निर्माण सम्बन्धी प्राविधिक सहित अन्य आवश्यक कार्य शुरू गर्ने जनाएको छ। 2 महिना अघि महानगरले खोलाघरभित्रका 160 संरचना हटाउन डोजर अभियान शुरू गरेको थियो तर कतिपय संरचना हटाउन बाँकी थियो। महानगरका अनुसार ठूला संरचनाका हकमा डोजरहरूबाट सांकेतिक रूपमा हटाउने कार्यको शुरूआत भएकामा बाँकी सम्बन्धित घरधनी तथा संस्थाहरूले आफै हटाउने मौखिक प्रतिबद्धता गरेका थिए। त्यसका लागि निश्चित समय प्रदान गरिएकोमा हालसम्म पनि नहटाइएको पाइकाले नागरिक समाजले यसबारे गम्भीर ध्यानकर्षण भएको जनाएको थियो। पर्यटकीय राजधानी पोखराको बीच भागबाट बग्ने फिर्के खोला कुल 8 किलोमिटर लामो छ। यो खोला पोखरा 18 अधिर कुनादेखि शुरू भई पोखराका विभिन्न 8 वटा वडाहरू हुँदै पोखरा 17 स्थित फेवतालमा गएर मिसिन्छ। फिर्के खोला संरक्षण सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि संचालित फिर्के खोला घरका संरचना हटाउने कार्य बीचमै रोकिएपछि नागरिक समाजले भने आवाज उठाएको थियो। खोला घरका 160 संरचना मध्ये कतिपय स्थानमा महानगरले सामान्य ढंगले भत्काएर अलपत्र छाडेको नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलले बताउनुहुन्छ। पौडेलका अनुसार फिर्केका वडा नम्बर 4, 5, 7 र 8 अन्तर्गत 2 दर्जनभन्दा बढ़ी संरचना अझै हटाइएको छैन। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गाल। अब एकैछिन विश्रामको पालो।
1: ओइ तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख।

0: कस्तो कता बनाएछ?
1: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825127014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
11: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
12: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड पोखरा।
11: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम पोखरा छ।
13: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनविश्वास गुमाउँदै गएको आरोप लगाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सारेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चारिसेले विदेश नीति, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल तथा खाना पकाउने ग्यासको आपूर्ति लगायतका क्षेत्रमा सरकार असफल भएको दावी गर्नुभयो। उहाँले वास्तविक भूमिहीनलाई न्याय दिलाउन र सार्वजनिक जग्गाको संरक्षण गर्दै सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। सरकारले निजी क्षेत्रप्रति अपनाएको व्यवहारका कारण मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको आरोप लगाउँदै चालिसेले प्राप्त प्रमाण बिनै व्यावसायिक प्रतिष्ठानमा छापा मार्ने, सार्वजनिक रूपमा आरोप लगाउने तथा मन्त्रीहरूबाट धम्कीपूर्ण अभिव्यक्ति आउने प्रविधिले लगानीको वातावरण बिग्रिएको बताउनुभयो। उहाँले विदेशी तथा स्वदेशी लगानी निरुत्साहित हुनुका साथै अर्थतन्त्रमा नकारात्मक असर परेको उहाँको भनाइ छ। राष्ट्रको अखण्डता, सार्वभौम सत्ता र राष्ट्रिय गरिमासँग सम्बन्धित विषयमा सरकार प्रमुख संसद जस्तो संवेदनशील अंशमा संयम र परिपक्व देखाउन नसकेको आरोप उहाँले लगाउनुभयो। प्रधानमन्त्री वीरेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत र क्षमायोग्य नभएको उहाँको टिप्पणी थियो। विदेशमा दूत वा प्रतिनिधि पठाउने प्रक्रियामा आवश्यक प्रविधि पारदर्शिता र जवाबदेताको पालना गर्न सरकार चुकेको आरोप लगाउँदै उहाँले खाना पकाउने ग्यासको आपूर्ति भण्डारण र वितरण प्रणाली प्रभावकारी बनाउन नसक्दा सर्वसाधारणले शास्ति भोग्नु परेको बताउनुभयो। सुकुम्बासी व्यवस्थापनमा सरकारले आश्वासन मात्रै बाँडेको तर कार्यान्वयनमा पूर्ण रूपमा असफल भएको आरोप पनि उहाँले लगाउनुभयो। चुनाव अघि लागू लाल पूर्जाको सपना देखाउने, चुनावपछि आयोगका नाममा समय बिताउने र अन्तत डोजर चलाउने शैलीले सरकार नागरिकका समस्याप्रति अनुत्तरदायी बनेको उहाँको भनाइ थियो। अस्थायी आयोग, अस्थायी परिचय पत्र र अस्थायी आश्वासनले स्थायी समाधान नदिने भन्दै उहाँले वास्तविक भूमिहीनलाई न्याय दिन र सार्वजनिक जग्गाको संरक्षण गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। निजी क्षेत्र अहिले त्रसित अवस्थामा रहेको उल्लेख गर्दै 40 प्रमाण बिना छापा मार्ने प्रविधिले लगानीको वातावरण थप बिग्रिने र अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिनुभयो। कमजोर लगानी, बढ़दो बेरोजगारी र आर्थिक मन्दीका कारण सरकारले निजी क्षेत्रको विश्वास समेत गुमाएको उहाँको दावी थियो। नागरिकको दैनिकीसँग प्रत्यक्ष जोड़िएका विषयमा सरकार गम्भीर बन्नुपर्ने र समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता उहाँले औलाउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव रेतविक्रम चन्द विप्लवले वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ़दै गएको दावी गर्नुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विद्रोह पछि जनादेश प्राप्त सरकारले जनताको भावना आकांक्षा र विशेष गरी नयाँ पुस्ताको अपेक्षा अनुसार काम गर्नुपर्ने भए पनि 5 महिनाको अवधिमा त्यसको विपरीत अवस्था देखिएको उहाँले बताउनुभयो। सरकारको काम कार्यवाहीप्रति जनताको पछुतो बैचनी र आक्रोश बढ़दै गएको उहाँको भनाइ थियो। विप्लवले जनअपेक्षा अनुसार काम गर्न नसक्दा नयाँ पुस्तामा निराश बढ़ेको र उनीहरू फेरि सड़कमा आफ्नो आवाज बढ़ाउन थालेको दावी गरे पनि गर्नुभयो। देशमा आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको पनि उहाँको भनाइ थियो। सरकारले शुरूमा भ्रष्टाचार विरूद्ध कड़ा कदम चाल्ने संकेत दिए पनि छोटो समयमै आफ्नो बाटो परिवर्तन गरी जनतामाथि दमन गर्न थालेको आरोप लगाउनुभयो। भ्रष्टाचारीमाथि कार्यवाही गर्नुको सट्टा उनीहरूलाई संरक्षण गर्ने प्रविधि बढ़ेको र भ्रष्टाचारका आरोप लागेका व्यक्तिहरूको प्रभाव झन बढ़दै गएको उहाँको दावी थियो। विप्लवले जनताको विश्वास जोगाउन सरकार जनअपेक्षा अनुसार अघि बढ़नुपर्ने आवश्यकता औलाएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन आउन 8 महिना बाँकी रहँदा राष्ट्रपाले क्याण्डिडेट उम्मेद्वार क्लब र उम्मेद्वार छनौट कार्यविधि समेटेर ल्याएको यो रूपरेखा पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छ। वैज्ञानिक र वस्तुपरक छनौट प्रणाली स्थापना गर्ने तथा योग्य नेतृत्वको सुनिश्चित गर्ने लगायत उद्देश्यका साथ यो व्यवस्था लागू गरिएको राष्ट्रपाले जनाएको छ। आगामी वैशाखमा हुने निर्वाचन मार्फत स्थानीय तहका 35,221 पदका लागि उम्मेद्वार छनौट गर्नुपर्ने हुन्छ। राष्ट्रपाको नयाँ रूपरेखा अनुसार शुरूमा उम्मेद्वार क्लबमा आवेदन माग गरिनेछ। त्यसपछि छनौटका विभिन्न चरणमा हुने परीक्षण पास हुनेहरू मात्र उम्मेद्वारका लागि योग्य ठहरिनेछन्। मेयर उपमेयर वडाध्यक्ष र सदस्य मध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिने अनिवार्य गरिएको छ। यसका लागि राष्ट्रपाले दुई प्रकारका क्लब तोकेको छ। क्याण्डिडेट क्लबमा आवेदन दिन कानून बमोजिम योग्यता पुगेको, राष्ट्रपाको साधारण सदस्य रहेको र पार्टीको विचार सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने हुनुपर्ने बताउनुभयो। साथै केही विषयमा सो घोषणा गर्नुपर्ने शर्त पनि राखिएको छ। उदाहरणका लागि घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर बलिङका संलग्न भएको सो घोषणा गर्नुपर्नेछ। त्यस्तै वैवाहिक अवस्थाको कानूनी स्पष्टता र आफू विरूद्ध अदालतमा कुनै कसुर भए नभएको विषयमा पनि सो घोषणाको खुलाउनु पर्नेछ। व्यवसायी दुर्गा प्रसाई र नेता डाक्टर धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। नेता सगुन लावतीको अनुसार आगामी साउन 28 गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय भएको छ। प्रस्तावित नयाँ दलमा राणालाई अध्यक्ष र प्रसाईलाई सर्वोच्च जननेताको जिम्मेवारी दिने सहमति भएको छ। उहाँको अनुसार साउन 28 गते दल दर्ताका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा निवेदन दिइनेछ। यो पार्टीलाई राष्ट्रवादी विचारधारालाई मुख्य एजेण्डा बनाउने र देशका समसामयिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने दावी गर्नुभयो। लामो समयदेखि छुट्टाछुट्टी अभियान र दलमा सक्रिय रहेका प्रसाई र राणाको यो नयाँ सहकार्यलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। विशेष गरी राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाउने उद्देश्यले यो दल गठन गर्न लागि बताइएको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाले प्रदेश सरकारमा सहभागिताका लागि विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्षलाई दिएको छ। बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र समीकरणमा भइरहेको गतिविधिलाई नजिकबाट निहाल्दै उपयुक्त समयमा उचित निर्णय लिने नीति लिएको अध्यक्ष राजेन्द्र लिङ्गेलले जानकारी दिनुभयो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै लिङ्गेलले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ता केन्द्रित गतिविधिमा सामेल नरहेको स्पष्ट पार्नुभयो। उहाँले नेपाली कांग्रेस नेकपा एमाले र नेकपाका सत्ता समीकरणमा पार्टीको तत्काल कुनै संलग्नता नभए पनि परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका तय गर्ने बताउनुभयो। विशेष परिस्थिति सिर्जना भई निर्णय गर्नै गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण अख्तियारी अध्यक्षलाई सुम्पिने निर्णय बैठकले गरेको उहाँको भनाइ थियो। नेपाली कांग्रेसले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन गर्दै संयोजक तोकेको छ। कांग्रेसका उपसभापति एवं नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो। बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय एवं समसामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा, उपभोक्ता अधिकार अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश केसी, यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा तपाईँलाई जिम्मेवारी तोकेको छ। यसै गरी ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा थाप, श्रेष्ठ सीमान्तीकृत वर्ग र समुदाय सम्वाद र सशक्तिकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान र स्थानीय तह सुशासन अध्ययन अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भूषाललाई जिम्मेवारी तोकिएको पार्टी कार्यालयले जनाएको छ। बैठकले प्रतिष्ठान प्रमुखले पार्टी सभापतिहरूसँगको परामर्शमा हालसम्म गठन भएको उपसमितिलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी प्रदान गरिएको छ। प्रतिष्ठान अन्तर्गत हालसम्म 31 उपसमिति गठन गरिएको पार्टीको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथि बुधबार पनि दफावार छलफल भएको छ। सिंहदरबारमा बसेको बैठकमा गभर्नर र संचालक समितिको पदावधिका विषयमा सांसदहरूबीच फरक फरक धारणा आएको छ। केही सांसदले हाल कायम रहेको 5 वर्ष पदावधि यथावत राख्नुपर्ने बताएका छन् भने केहीले 4 वर्ष कायम गर्नुपर्ने सुझाव दिएका छन्। सांसद लिमा अधिकारीले र नेपाल राष्ट्र ब्याङ्क संवेदनशील संस्था भएकाले गभर्नर र संचालक समितिका पदावधि 4 वर्ष कायम गर्नुपर्ने धारणा राख्ने यस्तै सांसद गणेश पराजुले 5 वर्ष पदावधि नै उपयुक्त हुने बताउँदै गभर्नर, डेपुटी गभर्नर र संचालक समितिका सदस्य नियुक्तिका लागि फरक फरक योग्यता तोकिनुपर्ने सुझाव दिन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रकामा आएको परिवर्तन, मौलिक तथा वित्तीय प्रणालीमा विकसित नयाँ अभ्यास तथा समयानुकूल कानूनी सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सरकारले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्ने विधेयक ल्याएको हो।

यता अर्थमन्त्री डाक्टर सोनी मगरले देशको आर्थिक रूपान्तरण र संरचनाको सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य रहेको बताउनुभएको छ। नेपाल राष्ट्र बैंकको कार्यकारी निदेशकहरूसँगको छलफलमा उहाँले निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको पछिल्लो छलफललाई उद्धृत गर्दै निजी क्षेत्रले केवल सहुलियत मात्र नभए स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री वागले सरकारको सोच, प्राथमिकता र कार्य सम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड़ दिनुभयो। विगत एक दशकको आर्थिक समीक्षा गर्दै उहाँले नीतिगत निर्णयहरू भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताउनुभयो। वागले चालू आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको दावी गर्नुभयो। छलफलका क्रममा उहाँले राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझाव समेत माग्नु भएको छ। उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह वृद्धि, बैंकिङ प्रणालीको अधिक तरलतालाई रोजगारी र उद्योगसम्म रूपान्तरण तथा पूँजी बजार र वास्तविक अर्थतन्त्र बीचको स्वस्थ सम्बन्ध निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ। साथै डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्त पोषण र नयाँ वित्तीय उपकरणहरूलाई सहज बनाउनु पर्नेमा उहाँको जोड़ छ। अर्थमन्त्री वागेले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा हेर्न चाहेको उल्लेख गर्नुभयो। सरकारका तर्फबाट कानूनी संशोधन र संस्थागत सुधारको प्रक्रिया अघि बढ़िसकेको जानकारी दिँदै उहाँले मौद्रिक पक्षबाट पनि त्यही अनुरूप गति र स्पष्टता आवश्यक रहेको बताउनुभयो। विदेशको समाचार, बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् 2024 को विद्यार्थी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। भारतमा निर्वासित रहेकी हसिनाले बुधबार नयाँ दिल्लीबाट फरेन कर्पोरेशन्स क्लब अफ साउथ एसियाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा अडियो मार्फत सहभागी हुँदै आफू यही वर्षको डिसेम्बरमा बंगलादेश फर्किने योजना रहेको बताउनुभयो। उहाँले उपयुक्त समयमा फर्किने मिति सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो। पत्रकार सम्मेलनमा हसिनाले बंगलादेशको वर्तमान राजनीतिक अवस्था, आफ्नो दल आवामी लीग र सन् 2024 को विद्यार्थी आन्दोलनबारे धारणा राख्ने भयो। उहाँले आफूलाई झुट्टा मुद्दामा फसाउने प्रयास हुने सक्ने दावी गर्दै त्यसलाई नडराउन बताउनुभयो। हसिनाले पछिल्लो दुई वर्षमा बंगलादेशको ठूलो तनाव र दुःख भएको उल्लेख गर्दै अहिलेको अवस्था आफूहरूले निर्णय गरेको बंगलादेश स्वस्थ नभएको टिप्पणी गर्नुभयो। त्यस्तै उहाँले सन् 2024 को जुलाई अगस्तमा भएको विद्यार्थी आन्दोलन शान्तिपूर्ण नरहेको दावी गर्दै आफ्नो सरकारले वार्ता कानूनी प्रक्रिया धैर्यता मार्फत समस्या समाधान गर्ने प्रयास गरेको बताउनुभयो। आन्दोलनलाई केही संगठित समूहले राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको उहाँको आरोप थियो। देश बाहिर रहे पनि आफू बंगलादेशका जनतासँग सधैं जोड़िएको जनाउँदै हसिनाले उचित समयमा स्वदेश फर्किने प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा 14 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार मंगलबार दिउँसो भएको भारी वर्षा र आधीबेरी सँगै परेको चट्याङबाट राज्यको गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्। भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ। भारतमा मनसून शुरू भएपछि चट्याङका घटनामा हरेक वर्ष नयाँ सयौं मानिसको मृत्यु हुने गरेको छ। अब खेलकुदको समाचार, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 को एक दिवसीय विश्वकप फुटबल छनौट प्रतियोगिता फेब्रुअरी 22 देखि मार्च 23 सम्म सञ्चालन गर्ने भएको छ। प्रतियोगिता हुने स्थान भने अझै तय भएको छैन। यसपटक विश्वकप छनौटको ढाँचामा परिवर्तन गरिएको छ। 10 टोली सहभागी हुने छनौट प्रतियोगिताको विजेता टोली सिधै 14 टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले सुपर सिरिज खेल्नुपर्नेछ, जहाँ शीर्ष स्थान हासिल गर्ने एक टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछ। मुख्य विश्वकप अक्टोबर 4 देखि नोभेम्बर 21 सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। उता विश्वकप लीग 2 मा कमजोर प्रदर्शनपछि नेपालको शीर्ष 4 भित्र परेर सिधा विश्वकप छनौट प्रतियोगितामा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्याण्डसमा सम्पन्न पछिल्लो त्रिकोणात्मक श्रृंखलामा 4 खेल गुमाएपछि नेपाल 6 स्थानमा झरेको हो। 32 खेलबाट 11 जित, 19 हार 2 खेलको नतिजा नआउँदा नेपाल 24 अङ्क सहित 6 स्थानमा पुगेको छ। नेपालले अब ओमनमा ओमन र क्यानाडा विरूद्ध अन्तिम 4 खेल खेल्ने बाँकी भए पनि शीर्ष 4 मा पुग्ने सम्भावना अन्त्य न्यून देखिएको छ। यद्यपि नेपालका लागि विश्वकप छनौटको अर्को अवसर भने बाँकी छ। लीग 2 को अपुच्छरमा 4 टोली र च्यालेन्ज लीगका शीर्ष 4 टोली बीच हुने प्ले अफ शीर्ष 4 भित्र स्थान बनाउन सके नेपाल विश्वकप छनौट प्रतियोगितामा पुग्नेछ। त्यससँगै अर्को चक्रमाका लागि एक दिवसीय मान्यता पनि कायम रहनेछ।
अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुन वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सर्द स्तरभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागमा नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। हाल कोशी बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली भूभाग धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा माध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग साथै मध्य प्रदेशका धेरै स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाड़ी भूभाग, मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। छ बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। मर्दी हिमाल पदयात्रामा गएको पोखराका तीन युवक सम्पर्कविहीन, पोखरा र इजरायल बीच सिधा हवाई उडान सञ्चालनको सम्भावना बारे छलफल। कास्कीमा बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म मात्र खाना पकाउने ग्यास बिक्री गर्न प्रशासनको निर्देशन। गण्डकी प्रदेशमा हालसम्म 99% रोपाई सम्पन्न, जिल्ला समन्वय समितिको निबन्धमा सक्षम अधिकारी उत्कृष्ट, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर हरबहादुर केसरी नियुक्त। दुर्गा प्रसाद र धवल शमशेरको नेतृत्वमा जय नेपाल पार्टी दर्ता हुने, साउन 28 साइज प्रदेश सरकार बारे निर्णय लिन जिम्मा राजेन्द्र रिन्देललाई। राष्ट्र ब्याङ्क गवर्नरको पदाधिकारी पदावधि बारे अर्थ समितिमा मत विभाजित, आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक रहेको अर्थमन्त्री वाग्लेको बनाई। र नेपालको विश्वकप छनौटको आशा प्लेअफमा, शीर्ष 4 पुग्ने सम्भावना लगभग समाप्त। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार प्लेटिन अहिले 9 बजे खबर संग्रह आउनेछ। हामी सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4
5: मेगाहर्ज।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-915।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लगाऊ?
15: घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
8: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले
8: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
19: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
20: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 98 4 60 59 581,
20: 98 1 65 15 475।
22: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: उमंग
7: आफू भित्र नजर लगाउनुहोस्।

तपाई ती सबै मानिसहरूलाई त चिन्नुहुन्छ जो तपाईका वरिपरि छन्, तर के तपाई आफूले आफैलाई पनि चिन्नुहुन्छ त? एक बिरामीले भन्छन्, डाक्टर साहब मलाई दुखी रहेको छ। डाक्टर भन्छन्, कुन ठाउँमा दुखेको छ? बिरामी भन्छन्, सबै ठाउँ। जब म आफ्नो टाउको छुन्छु दुखेको महसुस गर्छु, जब म आफ्नो अनुहार छुन्छु दुख्छ, जुनसुकै बेला जुनसुकै ठाउँमा म कतै छुन्छु नि मेरो कान मेरो खुट्टा मेरो हरेक चिज दुख्छ। अनि डाक्टरले भन्नुहुन्छ, ओहो मलाई लाग्छ तपाईँको औँला भाँचिएको छ।

0: कि तपाईले त्यो विशेष नाताका बारेमा कहिले चर्चा गर्नुभएको छ, कहिले सोच्नु भएको छ, जुन नाता तपाईको आफैसँग छ, स्वयंसँग छ, वा तपाईलाई यस कुराको धेरै चिन्ता लागिरहन्छ, अरू मान्छेले तपाईका बारेमा के सोच्छन्। यस्तै हुन्छ, हामी तीनै कुराको धेरै चिन्ता गर्छौ। हाम्रा सहकर्मी, हाम्रा मित्र, हाम्रा छिमेकीहरूले मलाई कस्तो तरिकाले हेर्छन् होला, के भन्छन् होला। हामी आफूले आफैलाई, आफ्नो सामाजिक स्तरलाई, आफ्नो सफलताको स्तरलाई यस संसारको तराजुमा राखेर तौलिन सिकेका छौ। तर महत्वपूर्ण कुरा के हो भने, हामी स्वयं आफ्ना बारेमा के महसुस गर्छौ, के हामी स्वयं आफ्नो बारेमा राम्रो अनुभूति गर्छौ, के आफैमा चयन आरामको अनुभूति गर्छौ वा गर्दैनौ। आफ्नो आकलन गर्न एक पल पनि नष्ट नगर्नुहोस्। तपाई भित्र जे भइरहेको छ त्यसमाथि ध्यान दिन शुरू गर्नुहोस्। अनि हेर्नुहोस् त, पूरै कथाको दौरानमा तपाई आफ्नो साथसाथै रहनुहुनेछ। त्यो सच्चा साथीलाई, त्यो मित्रलाई, त्यो तागतलाई चिन्ने बुझ्ने कोसिस गर्नुहोस्, जो निरन्तर रूपमा तपाईको साथमा छन्, तपाई भित्रै विराजमान छन्।
1: 25,550 रुपैयाँको के महत्व छ, के मूल्य छ? धेरै छैन। मान्नुहुन्छ यो कुरालाई? यो जमानामा 25,550 धेरै हुँदैन। त 25,550 को कुरा कहाँबाट निस्क्यो? म भन्छु, लगभग मानिस यो संसारमा एभरेज, जसलाई औसत भनिन्छ, यदि मानिस 70 वर्षसम्म बाँच्छ भने त कति दिन भयो? 25,550। केवल यति दिन पाइन्छ, 25,550 बस। त्यसमध्ये धेरै त गगुगु गर्दै बित्यो गयो। जब सानो हुनुहुन्थ्यो, मुखमा हाल्दा, हेर्दा, बस्दा, सोच्दा, के गर्ने हेर्दा, रुँदा, हाँस्दा, यसमै बित्यो। धेरै त यो दुनियाँको चक्करमै बित्यो। म कुरा गर्दैछु त्यो पैसाको, जुन तपाईँको खल्तीमा बचेको छ। पैसा त त्यही नै काम लाग्छ नि जुन खल्तीमा छ। जुन खल्तीमा छैन त्यसको के काम हैन? भन्नुको मतलब मेरो के हो भने, कि तपाईँको खल्तीमा कति छ? यदि 70 वर्ष तपाईँको उमेर भयो भने 25,550 छ। त्यसमध्ये धेरै त तपाईँले गुमाइसक्नुभयो। अब कति बचेको छ? सोच्नुहोस्, यो विचार गर्ने कुरा हो। किनकि यदि तपाईँले हिसाब गर्नुभयो भने तपाईँले यही नै पाउनुहुनेछ कि धेरै दिन बचेको छैन, ज्यादै थोरै पैसा बचेको छ, एकदमै थोरै दिन बचेको छ। अहिले कसैले भनोस् 70 वर्ष त यस्तो लाग्छ एकदमै धेरै हो, तर कसैले भनोस् 25,550 दिन, बस यति नै छ तपाईँसँग। त्यसमध्ये आधी त तपाईँले सुतेरै बिताउनुहुन्छ, त्यो त गयो, यो बुझ्नुहोस् कि तपाईँको खल्तीमा प्वाल छ। जति मिल्यो आधा भन्दा आधा त त्यसै गयो र तपाईँले ध्यान पनि दिनु भएन। सोच्नुहोस्, विचार गर्नुहोस्, किनकि मान्छेले भन्छन् अहिले होइन पछि, पछि त केही पनि हुने छैन, पछि त केही पनि बच्ने छैन। र जुन दिन तपाई यो पृथ्वीबाट जानुहुनेछ, मान्नुहोस् कि तपाई कंगाल भइसक्नुभयो, एक पैसा पनि बचेको छैन, अनि के हुनेछ? जब यमराज लेनको आवे तनिक धरे नहि धीर, मार मार के प्राण निकाले बहे नयन से नीर, हंसा निकल गया पिंजड़े से खाली पड़ी रही तस्वीर। यो हुनेछ, यो हुनेछ। तपाई ज्योतिष कहाँ जानुहुन्छ यो थाहा पाउनको लागि भविष्यमा तपाईँको भविष्यमा के छ, के लेखिएको छ? म बताउँछु कि तपाईँको भविष्यमा के लेखिएको छ। सुन्नुहुन्छ, कबीरदासजीले त पहिले नै यो कुरा स्पष्ट गर्नुभएको छ, हंसा निकल गया पिंजड़े से खाली पड़ी रही तस्वीर। त्यसपछि त कुनै कामको रहनु हुने छैन। देश सेवक, भगवानले त बनाए पृथ्वी, भगवानले देश बनाएनन्, भगवानले बनाए पृथ्वी, मानिसले बनायो देश। छुट्यायो यो मेरो हो, यो माया के हो? जसले माया माया माया मायाको कुरा गर्छन् मानिसहरू, यो माया के हो? यो स्पष्ट छ कि यो के हो? यो मेरो हो, त्यो तिम्रो हो, यही नै माया हो। यो मेरो हो, यो म हुँ, यो मेरो हो, यो तिमी हौ, र यही नै माया हो। किन कि न तपाईँ त्यो हो जुन तपाईँले आफूलाई सम्झिनुहुन्छ र जसलाई तपाईँ आफ्नो ठान्नुहुन्छ त्यो तपाईँको होइन, र जे तपाईँ अरूलाई ठान्नुहुन्छ त्यो ऊ होइन, र जे तपाईँले उसको ठान्नुहुन्छ त्यो उसको होइन, यही नै माया हो। यसको पछाडि त मानिस लागेका छन्, यो मेरो हो, यो मेरो हो, यो मेरो हो, यो मेरो हो। संत महात्माहरूले एउटा कुरा भन्नुभएको छ, केही छ तिम्रो र केही हौ तिमी, तर यो होइन कि अरू नै थोक। के हो तपाईँ? तपाईँ हो एउटा मन्दिर जसमा साक्षात भगवानहरूका पनि भगवान बसेका छन्, उनी बसेका छन्। तपाईँको खल्तीमा छ प्वाल, उनले दिइरहेका छन् तपाईँलाई श्वास रूपी उपहार। के भन्नुहुन्छ त्यसलाई? अरू के भन्नुहुन्छ? उपहार नै त हो, सित्तैमा पाइन्छ, सित्तैमा दिएका छन्। यसका लागि तपाईँले केही पनि गर्नु परेन। हेर्नुहोस्, यदि तपाईँ जीवनभरि नै दरिद्र हुनुभयो, एक पैसा पनि थिएन तपाईसँग, र हिँड्दा हिँड्दै यदि तपाईँले एउटा सुनको, के भन्छन् सुनको, गाग्रो भेटाउनुभयो, असरफियरले भरिएको छ, हिराले भरिएको छ, गाग्री नै सुनको छ भने तपाईँले छोड्नुहुन्छ त्यसलाई? के हो भन्नुहुन्छ आफैसँग, मैले त जिन्दगीभरि नै गरीब हुनु छ। पण्डितजीले पनि यही भनेका छन्, पण्डितजीले भनेका छन्, मेरो चिनामा लेखिएको छ कि जीवनभरि नै यदि तपाईँले चिट्ठा किन्नुभयो र पत्रिकामा देख्नुभयो कि तपाईँको चिट्ठा परिसकेको छ र तपाईँ नै हो, अरू कसैलाई तपाईँले दिनै पर्दैन, तपाईँले नै परेको छ त्यो चिट्ठा, तपाईँसँग छ, तर पण्डितजीले भनेका थिए कि जीवनभरि नै दरिद्र रहनेछु, त्यसैले म यो चिट्ठा च्याती दिन्छु। पण्डितजीलाई छोड्नुहोस्, चिट्ठा परेको छ, जान्छु र करोडपति बन्नेछु। पान पसलेको पसल अगाडि छेउछाउमा चिट्ठा बिक्री हुन्छ, त्यहाँ करोडपति चिट्ठा किन्न त आउँदैनन्, जो गरीब छन् बिचारा उनीहरू त जान्छन् शिक्षा किन्नको लागि, किन ल्याउँछन्, किन जान्छन्, किन ल्याउँछन्। आशा के छ भने यदि चिट्ठा पर्यो भने भाग्य खुल्नेछ। भाग्य त तपाईँको त्यसै दिन खुलिसक्यो जुन दिन तपाईँले यो पहिलो श्वास लिनुभयो, त्यसै दिन तपाईँको भाग्य खुलिसकेको थियो। तर कसैले पनि तपाईँलाई बताएन कि तपाईँको भाग्य खुलिसक्यो। मानिसहरूले तपाईँलाई यही नै भने, लागिराख लागिराख लागिराख, त्यो गोरु हुन्छ नि कोलको गोरु, ऊ जस्तै लागिराख लागिराख, गरिराख गरिराख गरिराख गरिराख गरिराख गरिराख गरिराख गरिराख। होइन, आफूभित्र विद्यमान जो हंस छन् उनीसँग नाता गाँच्नुहोस्, उनीसँग बाँच्न सिक्नुहोस्, उनीसँग मित्रता गाँच्नुहोस्। मित्र त तपाईँलाई चाहिन्छ नै,

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोध श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
3: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
6: गृह लक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
12: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल।

0: सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा युएफओ र सिटी कम्प्लेक्सको बिचमा।
1: फोन नम्बर 061-587-915।
2: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960। दोस्ती टु मिट सप स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
5: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
6: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
7: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
6: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी गोरबनाउनै पर्दैन नि।
1: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75-694, 98191-24-824।
8: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
12: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिपेडुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-1-61-62-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, भुक्त विशाल बजार।
13: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा समय सन्दर्भ।
3: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ, सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेको पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै भनिएन नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ सामाजिक क्षेत्रमा युवाहरूको भूमिका, सहभागिता र अवस्थालाई हामी जोड्नेछौ। हामीसँग छलफलका लागि हुनुहुन्छ सामाजिक व्यक्तित्व ड्यामसाइड युवा क्लबका अध्यक्ष हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौं। रमेश प्रसाद बराल, उहाँसँगको कुराकानी लिएर आएका छौं। रमेश दाई, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: नमस्ते दुर्गा बहिनी, धन्यवाद रेडियो सफलता 103 MW पनि आजको यो अवसर प्रदान गर्नुभएकोमा धन्यवाद।
0: हजुर, अहिले पछिल्लो समयमा ड्यामसाइड युवा क्लबले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: भन्नुपर्दा ड्यामसाइड क्लब चाहिँ आजभन्दा 7 दशक अगाडि पोखरामा एउटा फुटबलको विकास गर्नुपर्छ भनेर स्थापना भएको क्लब हो र यसले पर्यटन अनि खेलकुद, स्वास्थ्यसित सम्बन्धित कार्यक्रमहरू, अभियानहरू गर्दै आइरहेको छ र पछिल्लो समयमा भन्नुपर्दा ड्यामसाइड क्लबले वातावरण र सरसफाईसित जोडिएका विषयहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ र त्यसको साथमा खेलकुदलाई, जुन क्लबको अभिन्न अङ्ग हो, खेलकुदलाई पनि सँगसँगै लिएर गइरहेको अवस्था छ।
0: हजुर, यति महत्वपूर्ण कामहरू भनौँ न स्थापना कालदेखि नै गर्दै आउनु भएको छ, त्यसको रिजल्ट चाहिँ समाजमा कतिको देखिएको छ?
1: ठिकै छ, अब खेलकुदको विषय नै जोडौं मैले फर्स्टमा। ड्यामसाइड क्लबले आफू जुन जन्मियो फुटबलका खेलाडीहरू जुन थिए होइन, उहाँहरूले नै जन्माउनु भएको हाम्रो अग्रजहरू हुनुहुन्छ र उहाँहरूको अहिलेको लेभल भन्नुपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरू भएर पनि अहिले प्रशिक्षकहरू, राष्ट्रिय प्रशिक्षकहरूको रूपमा हुनुहुन्छ भनेदेखि अन्तर्राष्ट्रिय रूपमा पनि ठूलो प्रशिक्षण केन्द्रहरू चलाएर बस्नुभएको छ। त्यसमा चाहिँ अब हाम्रो महिला राष्ट्रिय फुटबल खेलाडीको प्रशिक्षक राजेन्द्र तामाङ जुन राष्ट्रिय खेलाडी पनि हुनुहुन्छ र अन्तर्राष्ट्रिय खेलाडी पनि हुनुहुन्छ, उहाँ चाहिँ पनि त्यस्तै अन्तर्राष्ट्रिय एउटा संस्थाको चाहिँ फुटबल प्रशिक्षक हुनुहुन्छ भनेदेखि, त्यसै गरेर अब वसन्त गौचन, रवि थापा अनि प्रताप सैजू लगायतका दर्जनौं खेलाडीहरू आफ्नो फिल्डमा चाहिँ जुन अब खेल्ने अब उमेरले अथवा स्वास्थ्यले साथ दिएको अवस्थामा फुटबलमै एक्टिभ हुनुहुन्छ भनेदेखि र उहाँहरूको चाहिँ त्यसपछिको जीवन पनि फुटबलसितै जोडिएर अगाडि बसिरहेको छ र त्यो त्यसको श्रेय चाहिँ क्लबले लिनै पर्छ भन्ने लाग्छ।
0: तपाईँ आफू चाहिँ ड्यामसाइड क्लबमा कसरी जोडिनुभयो?
1: म चाहिँ मेरो जन्म चाहिँ त पोखरा 7 मासबाट हो होइन, तर म मेरो बसाई चाहिँ मेरो एउटा के भन्छ कर्मभूमिको रूपमा चाहिँ पोखरा 17 हिमाली टोल पनि रह्यो, त्यो ठाउँमा म 17-18 वर्ष चाहिँ रहेँ र म त्यहाँ जाने बित्तिकै हाम्रो ड्यामसाइड क्लबको पूर्व अध्यक्ष पदमाधव ढकालजीले, रमेश मेरो उहाँ पुरानो साथी हुनुहुन्थ्यो, रमेशजी अब यो मोमेन्टमा तपाईँ पहिले मासबारमा हुँदाखेरि हेरी मासबारको क्लब समाजसेवा युवा क्लबमा हुनुहुन्थ्यो होइन, अनि अब चाहिँ ड्यामसाइड क्लबमा जोइन हुनुपर्छ भनेर उहाँले भन्नुभयो। त्यसपछि लगभग मलाई लाग्छ 61-62 सालतिर नै हामी म चाहिँ त्यसमा जोइन भएँ र अनि क्लबको अभियानमा जोडेर अगाडि बढ्दैछु।
0: हजुर, भनेपछि यो अभियानले सामाजिक क्षेत्रमा भनौँ न, वातावरणको क्षेत्रमा, सरसफाईको क्षेत्रमा, खेलकुदको क्षेत्रमा त छँदैछ होइन, पर्यटनको क्षेत्रमा लागि पर्नु भएको छ। ड्यामसाइड क्लबबाट एकदमै खेलाडीको त भइहाल्यो, देखिएकै छ होइन, अरू कामहरू देखिने गरी भएका कामहरू के के?
1: भन्नुपर्दा मैले फर्स्टमा त खेलकुदसितै जोडिएको विषयलाई गर्छु। जब हामी म पनि सुन्थे, हामी सानोमा स्विमिङ सिक्ने भनेर भनेको फेवाताल गयो, 8-10 वर्षको उमेरमै पौडी खेल्न जाने भनेर भनेको फेवाताल ड्यामसाइडमै हो र त्यो बेलामा चाहिँ प्रशस्त चौरहरू थिए होइन, फुटबल मैदानहरू थिए, हामी फुटबल पनि खेल्थ्यौँ, स्विमिङ पनि गर्थ्यौँ र अनि आउने बेलामा बाटोमा चाहिँ खेतहरू थिए, हामी त्यहाँबाट मकैहरू पनि खान्थ्यौँ, बोडी पनि टिप्दै आउँथ्यौँ होइन, सहकारी थियो, त्यहाँबाट नुन टिपेर लिएर आएर नुन खान्थ्यौँ, त्यसपछि आफू हामीलाई चाहिँ सबै किसिमको वातावरण थियो खेलकुदसित जोडिएको र त्यो परम्परागत तरिकाले चलिरहेको थियो, त्यो बेलामा प्रशिक्षकहरू पनि थिएनन् र खुला चौरहरू थिए र मैले क्लबसित जोडिएको विषय के भन्न खोजे भन्दाखेरि त्यो बेलामा चाहिँ डेम्साट क्षेत्रमै जुन अहिले हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 17 को कार्यालय छ, जुन डेम्साटको मध्य भागमा पर्छ, त्यो ठाउँमा चाहिँ डेम्साट क्लबका हरेक साथीहरूको चाहिँ पसिना छ त्यहाँ। त्यो चौरमा चाहिँ हामी खेल्थ्यौं र हाम्रा साथीहरू अग्रजहरू खेल्नुहुन्थ्यो र पछिल्लो समय हामीले त्यो ठाउँलाई चाहिँ खेल मैदानको रूपमा विकास गर्नपर्छ भनेर लामो क्लबले चाहिँ आफ्नो जुन दीपावली सांगीतिक साँझ हुन्छ साँझलाई चाहिँ एउटा फन्ड राइजिङको कार्यक्रम अथवा सांस्कृतिक संस्कृतिको जगेर्ना गर्ने प्रोग्रामको रूपमा वार्षिक रूपमा गर्दै आएको छ र त्यो कार्यक्रमबाट आएको जुन हाम्रो सहयोग रकम हामीले कयौं वर्षहरू 5-7 वर्ष अहिले हाम्रो दीपावली सांगीतिक साँझ पनि अबको 11 संस्करणमा पुगिरहेको छ भने हामीले 6 पटक जतिको हाम्रो पैसा चाहिँ त्यही चौरमै हामीले चाहिँ लगानी गरेका थियौं। त्यही चौरलाई व्यवस्थित गराउनको लागि मिटरका मिटर चाहिँ तपाईँको चाहिँ जमिन सम्याउनको लागि हामीले चाहिँ त्यो पैसा खर्च गरेका थियौं र त्यो हाम्रो पुरा डेन्सर क्लबको हिजोको साथीहरूको चाहिँ जुन रगत पसिनालाई चाहिँ सम्मान गर्नपर्छ र पोखरा महानगरपालिकाको पनि एकवटा एक खेल मैदान भन्ने जुन हाम्रो पूर्व मेयर हुनुहुन्थ्यो मानबहादुर ऋषी उहाँले चाहिँ एकवटामा एउटा खेल मैदान चाहिन्छ भन्ने चाहिँ उहाँको अवधारणा थियो। त्यो अन्तर्गत नै चाहिँ हामीले त्यो ठाउँमा उहाँले पनि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अब यो ठाउँमा चाहिँ खेल मैदानै बनाउनुपर्छ भनेर चाहिँ हामीले चाहिँ गरेका थियौँ र एक लेभलमा खेल्न हुने खालको चौर बनिरहेको छ र बनेको थियो र पछिल्लो समय त्यो चौरमा चाहिँ महानगरले आफ्नो प्रशासनिक भवन बनाउने भन्ने खालको चाहिँ कुराकानी आयो र मैले मेयर साहबसित पनि भेटे। भेट्दाखेरि बरालजी बिहानेर प्रशासनिक भवन बन्छ तर यत्रो फराकिलो जमिन छ त्यसको लागि चाहिँ डेम्साइड क्लबको चाहिँ चाहना यहाँको चाहिँ जुन अब भोलि पर्दाखेरि आवश्यक पर्दाखेरि के भन्छ यो विपदको बेलामा गएर बस्ने चाहिँ ठाउँ चाहिँ हामीले छुट्याउँछौँ, त्यसमा तपाईँहरू निश्चिन्त हुनुहोला र यो खेल खेलिरहेको ठाउँलाई चाहिँ हामी पुरै चाहिँ कंक्रिटमय बनाउँदैन भनेको हुनाले अहिले चाहिँ सम्मिएको जमिनमा हाम्रै साथीहरू त्यहाँका डेम्साइड क्षेत्रका साथीहरू विभिन्न स्कूलका भाइ बहिनीहरू आएर चाहिँ खेल्ने क्रम छ तर व्यवस्थित अझै बन्नलाई चाहिँ बाँकी छ। डेम्साइड क्लब त्यसमा लागिरहेको छ र मानवहरूबाट पनि प्रतिबद्धता आएकोले हामी ज्यादै हतार पनि गरेका छैनौँ किन भन्दाखेरि प्रशासनिक भवन पनि चाहिन्छ, हामी त्यसको चाहिँ विरोधी पनि लाग्छ र यो चाहिँ फुटबलसित जोडिएको विषय भयो भनेदेखि हामीले डेम्साइडमा 2 पार्कहरू छन् होइन, पार्कहरूको संरक्षणमा पनि त्यतिकै भूमिका छ, काम भइरहेको छ।
0: ती पार्कहरू जुन पार्कहरूको लागि तपाईँहरूले हामीले बच्चादेखि देखिराख्ने होइन त्यो बेला अनुसारको अवस्थामा अगाडि बढ़िरहेको थियो, अहिले अझै व्यवस्थित भएको छ डेम्साइड पार्क र माछा पुस्ते प्रतिबिम्ब पार्क होइन, अहिले चाहिँ कस्तो बनाउनु भएको छ
1: भन्नुपर्छ। अब त्यहाँनिर 2 पार्क छन्, जाने बित्तिकै हाम्रो राष्ट्रबैंक चोकबाट तल जाने बित्तिकै दाहिने साइडमा जुन पर्पर डेम साइड भनेर जुन डेम साइड भनेर नाले छ फेवातालको चाहिँ साइडमा डेम छ, डेमको साइडमा चाहिँ भएको पार्क चाहिँ डेम साइड पार्क हो। त्यो चाहिँ मलाई लाग्छ तिम्रो पनि कम्तीमा त्यही 2.5 रुपियाँ पनि 3 रुपियाँ पनिमा फैलिएको छ, त्यो चाहिँ एउटा भिरालो खालको चाहिँ जमिन थियो, त्यसलाई चाहिँ क्लबले क्लबको अवधारणा अन्तर्गत त्यो ठाउँलाई चाहिँ पार्कको रूपमा विकास गर्नुपर्छ भनेर चाहिँ क्लबले अगाडि बढ्यो र आफ्नो तर्फबाट क्लबको तर्फबाट हाल्नुपर्ने उपभोक्ता सरहको पैसा मलाई लाग्छ 4-5 लाख रुपियाँ चाहिँ क्लबले कन्ट्रिब्युसन गर्यो र महानगरले त्यसमा चाहिँ मलाई लाग्छ 40-41 लाख रुपियाँ चाहिँ खर्च गरेर अझै परिपूर्ण त भएको छैन तर हेर्न लायक चाहिँ पार्क छ र त्यो पार्कको नियमित सरसफाईमा महानगरपालिकाकोले आफ्ना कर्मचारीहरू नियमित रूपमा खटाइरहेको पनि छ र मासिक रूपमा चाहिँ हाम्रो चाहिँ डेम्साइड क्लबको अभिन्न एउटा संस्था छ, नजिकको संस्था डेम्साइड टोली विकास संस्थाले पनि निरन्तर रूपमा चाहिँ त्यो पार्कको संरक्षण सम्वर्धनमा चाहिँ हामीसित हातमाले गरेको छ, समाजसित हातमाले गरेको छ, फेवातालसित पार्क सबैसित हातमाले गरेको छ र त्यसलाई गर्नुपर्ने कुराहरू धेरै छन् त्यो पार्कमा अझै पनि त्यो गरेको छ। त्यसमा चाहिँ क्लबले आफ्नो तर्फबाट गर्ने चाहिँ त्यो मूल रकम त छँदैछ, त्यसमा त्यसमा चाहिँ फेरि पछि दुरो लगाउने भन्ने प्रोजेक्ट आयो, फेरि त्यसमा पनि चाहिँ कन्ट्रिब्युसनको कुरो आउँछ क्लबले नै कोही त हाम्रो मेन भनेको आमदानीको स्रोत भनेको दीपावली साङ्गीतिक साँझ हो, त्यसमा चाहिँ डेमसाइट क्लबको शुभचिन्तकहरूले खुलेर चाहिँ हामीलाई सहयोग गर्नुभएको छ, त्यसले गर्दा संस्कृतिको जगेर्ना अहिले कस्तो छ भन्दाखेरि दीपावली साङ्गीतिक साँझ कहिले हो भनेर चाहिँ कुर्ने पनि छ, र त्यसै कारण हाम्रा चाहिँ सहयोगी हातले दिएका पैसाले हामीले त्यो पार्कलाई डेमसाइट पार्कलाई सुन्दर बनाउन केही घरसम्म सकेका छौँ भनेदेखि उतापट्टिको माछा पछि प्रतिबिम्ब पार्कको त काम चाहिँको बारेमा त म बताउँला बिस्तारै
0: त्यहाँ चाहिँ केही के भइरहेको छ माछा पुछ्रे प्रतिबिम्ब पार्क?
1: माछा पुछ्रे प्रतिबिम्ब पार्क पनि अब हामी त भोलिन्टियर संस्था हो, खासै हामीसित फन्ड पनि हुँदैन, अनि कस्तो छ भन्दाखेरि हामी सरकारी निकायमा रेजिस्टर भएको संस्थाले हामी नाफामूलक संस्था होइन, हामीले जति हामीलाई चाहिँ सहयोग आउँछ त्यो चाहिँ सहयोग चाहिँ हामीले खर्च गर्नुपर्ने बाध्यता हुन्छ र हाम्रो खातामा रह्यो भनेदेखि त्यो करमा जानुपर्ने स्थिति छ, त्यस कारण चाहिँ हामीले सामाजिक उत्तरदायित्वमा नै हाम्रो हरेक पैसाहरू हाम्रो जुन छ त्यो खर्च गर्छौँ, र माछा पुछ्रे प्रतिबिम्ब पार्कमा पनि प्रदेश सरकार र महानगरपालिका समक्ष डेमसाइट क्लबले नै एउटा प्रपोजल पेश गर्यो, त्यो बेलामा अध्यक्ष पदमबहादुर ढकाल हुनुहुन्थ्यो, उहाँले पेश गर्नुभयो, पेस गरिसकेपछि एउटा प्रोजेक्ट चाहिँ दुवै संस्थाबाट एउटा प्रोजेक्ट तयार भयो, र त्यसमा चाहिँ सोफिया गुरुङ हुनुहुन्छ आर्किटेक्ट डिजाइनर, अनि हाम्रो क्लबको सल्लाहकार किशन सिंह गुरुङ हुनुहुन्छ, उहाँहरूले चाहिँ डिजाइन गर्नुभयो र एक लेभलमा चाहिँ स्ट्रक्चरको काम चाहिँ हामीले सकेका थियौँ, र पुनः फेरि हामीलाई आवश्यकता यो पार्क चाहिँ यतिले पुग्दैन होइन यसको संरक्षण हुनुपर्छ भन्ने कुरो लागेर हामी त्यही पार्कभित्र रहनुभएका भगवान विष्णुको मन्दिर पनि छ, चार दशकभन्दा अगाडि जुन फेवा ड्याम बन्ने बेलामा बनेको भगवान विष्णुको मन्दिर छ, मन्दिरको संरक्षण भएन भनेदेखि हाम्रो यो पार्क मात्रै भनेर चाहिँ हामीलाई त्यति अर्थ छैन भनेर, अनि हामीले भगवानको विष्णु चार लगभग मलाई लाग्छ 20 वर्षदेखि पूजा विहीन भएर रहनुभएको भगवानको विष्णुको हामीले चाहिँ विधिपूर्वक क्षमा पूजा पनि गर्यौं र अनि अहिले नियमित पूजाको काम पनि शुरू भइरहेको छ, त्यसमा चाहिँ हाम्रो कृष्ण मन्दिरको गुरुजीले चाहिँ हामीलाई साथ दिनुभएको छ, र उहाँको दैनिक पूजाको लागि चाहिँ डेमसा क्लबले नै चाहिँ तपाईँको मासिक चाहिँ तलब दिएर अथवा पारिश्रमिक धूपदीपको पारिश्रमिक त के भनौँ त्यो न्यूनतम हामीले चाहिँ एउटा चाहिँ त्यो धूपदीपको लागि मात्रै पैसा दिएको छ, उहाँहरूले चाहिँ हामी गर्छौँ भनेर चाहिँ गरिदिनु भएको छ, त्यो एउटा चाहिँ र अनि क्लबले पछिल्लो समय अब यो पार्कलाई चाहिँ हामी अब थप राम्रो बनाउनुपर्छ भन्ने चाहिँ मान्यता अनुरूप हाम्रो त फेरि चाहिँ अब सहकार्य गर्ने संस्था भनेको पोखरा महानगरपालिका वडा नम्बर 17 नै हो, त्यसमा चाहिँ हाम्रो वडाध्यक्ष राधिका योगी एकदमै सकारात्मक हुनुहुन्छ, उहाँले चाहिँ निरन्तर हामीले म्याडम अब यो पार्कको लागि चाहिँ बजेट छुट्याइदिन पर्यो भन्दाखेरि बराजी पहिल्यै छुटिसकेको छ तपाईँले मलाई भन्नुहुन्छ भन्ने थाहा थियो, पहिल्यै मैले पैसा हालिदिएछु भनेर थोरै रकमहरू 4 लाख 5 लाखको हालिदिनु छ भनेदेखि सुरुको एउटा चाहिँ उसले चाहिँ पार्कभित्र छिर्ने एउटा राम्रो खालको पुल निर्माण भएको छ होइन, अनि त्यसपछि चाहिँ पछिल्लो समय हाम्रो पुल निर्माण पछि चाहिँ प्रदेश सरकार यो एकीकृत सेवा केन्द्रको तर्फबाट मन्दिरमा पूजा सम्पन्न भयो, मन्दिरमा रङरोगन भयो, तर हामीले चाहिँ डिलतिर चाहिँ रेलिङ थिएन र यो भगवानको शक्ति नै मान्छु मैले, त्यो पूजा सम्पन्न भएको केही दिनपछि नै हामीलाई बजेट परेको थाहा भयो होइन, त्यसपछि हामीले त्यहाँनिर रेलिङ र गेटहरू त्यहाँनिर अनि अपाङ्ग मैत्री चाहिँ मन्दिरमा जाने ठाउँहरू चाहिँ बनाउन अनि कुर्सीहरू रङरोगनदेखि लिएर सम्पूर्ण गर्न सक्यौँ, त्यसमा पनि डेमसाइट क्लबको कन्ट्रिब्युसन रहेको छ,
0: एउटा कार्यालय पनि छ होइन,
1: त्यहाँ कार्यालय छ त्यो कस्तो छ भन्दाखेरि त्यो मन्दिर बन्ने बेलामा सुरुमा ड्याम बन्ने बेलामा एउटा चाहिँ सेन्ट्री जस्तो एउटा स्टोर रुम जस्तो चाहिँ कोठा थियो, त्यसलाई चाहिँ क्लबले किन त्यो त्यसको मर्मत समार अनि त्यसको ठुलो खर्च आउने काम यो राज्यको चिज हो, हामीले गर्न पनि हुँदैन छुन पनि हुँदैन, त्यस कारण चाहिँ जे छ यता स्थितिमा त्यसलाई सफा गरेर माटो खालको रङ लगाएका छौँ होइन, त्यसमा हामीले माटो खालको रङ लगाएका छौँ, त्यसमा चुना र माटो रङहरू लगाएका छौँ, र झ्याल ढोकाहरू सबै भत्किएको फुटेको थियो, र हामीले चाहिँ केही खर्च गरेर एउटा कोठालाई पूजाको सामग्री शङ्ख अनि त्यहाँबाट घण्टा होइन यिनीहरू राखेर एउटा साँचो लगाउने सम्मको र हाम्रो सरसफाई पाक सरसफाई सम्बन्धित कुचाहरू अनि बोराहरू अनि पन्जाहरू राख्ने चाहिँ स्टोर ग्रुप चाहिँ बनाएका छौँ, तर साइडको कोठा पनि वाङवाङति छ, झ्याडो गाह्रो छैनन् होइन। र अबको हाम्रो खाँचो भनेको त्यो स्थान जुन चाहिँ मन्दिरलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ भोलि पूजाको त छँदैछ, त्यसपछि मन्दिर त्यो भनेको एउटा एकदमै पुरानो मन्दिर हो, शक्ति पनि भएको मन्दिर हो होइन।
0: खोलाको यतापट्टिबाट भगवान विष्णुलाई नागले भए जस्तो होइन, अनि श्रोता आएर यसरी रोक्दै हिँड्ने, तर डर लागे जस्तो नाग देखेर त्यो खोला पनि छ नि त
1: एकदमै महत्वपूर्ण स्थानमा हुनुहुन्छ, महत्वपूर्ण शक्ति भएको भगवान हुनुहुन्छ विष्णु भगवान होइन। त्यो भगवानको संरक्षणमा लागि चाहिँ डेमसाट क्लब लागिरहेको छ। त्यसमा अरू संघ संस्था भन्नुपर्दा अरू संघ संस्थाहरू डेमसा टोल विकास संस्था अरू टोल विकास संस्थाहरूको चाहिँ विशेष भूमिका छ, उहाँहरू पनि हामी सँगसँगै छौं भन्न चाहन्छु। र अबको त्यो पार्कमा सरसफाईको लेभल चाहिँ राम्रै छ होइन, अनि पछिल्लो समय पोखरा महानगरपालिकाले आफ्नो बजेटबाट चाहिँ सार्वजनिक शौचालयको आवश्यकता हामीले महसुस गर्यौं, अनि त्यहाँनिर हामीले त्यहाँ जुन भिजिटरहरू हुन्छन् नि त्यहाँ त्यो पार्कमा आउने भिजिटरहरूको चाहिँ प्रत्येकको चाहिँ चाहना के छ भन्दाखेरि सार्वजनिक शौचालय भएन भन्ने खालकै कुरो रह्यो। र त्यो प्रपोजल हामीले महानगरपालिका सत्रमा चाहिँ पेश गर्यौं र एउटा बजेट पर्यो। बजेट परिसकेपछि शौचालय एकदम तयारी अवस्थामा शौचालय बनेको छ, र अब एउटा चुनौती के छ भन्दाखेरि शौचालय बन्नु ठुलो कुरो होइन होइन, त्यो अर्थसित जोडिन्छ, बन्नु भनेको भौतिक, तर त्यसको संरक्षणको लागि चाहिँ अब चुनौती छ। वडा नम्बर 17 हामी समन्वय गरिरहेका छौँ वडा अध्यक्षज्यूसित र अरू सदस्यज्यूहरूलाई यो विषयमा। अब हाम्रो त्यो पार्कको लागि चाहिँ अब गर्ने भनेको के हो भन्दाखेरि सरसफाई दिगो संरक्षणको काम चाहिँ बाँकी छ, र माथि जुन मन्दिरसँगै रहेको एउटा त्यो हल भन्नुभयो नि तपाईँले, त्यसलाई चाहिँ पुरानो भइसकेको छ, त्यो ठाउँमा चाहिँ राम्रो खालको जुन अहिले काठमाडौँमा देख्न सकिन्छ नि त्यसलाई के भन्छ त्यो के हो त्यो हाम्रो जुन बस्ने चाहिँ कलात्मक शैलीमा बनेको के भन्छ त्यो ल्याप्चा हो कि के त्यस्तो छ नि, त्यो एउटा बनाउन पाएर भनेदेखि चाहिँ त्यो पार्कमा आएर चाहिँ हाम्रो ज्येष्ठ नागरिकहरू आएर बस्नुको लागि अनि पानी आउँदाखेरि ओतको लागि पनि एउटा चाहिँ सहज हुन्थ्यो, र अरू त्यहाँनिर दैनिक रूपमा चाहिँ फेरि कामहरू हुन्छन्। अब पार्कको चाहिँ इन्ट्री गर्ने समय पनि बिहान 5 बजेदेखि छ होइन, बेलुका 7 बजे चाहिँ क्लोज गर्नु भन्ने एउटा टाइम गार्ड छ। त्यहाँ सूचनाको राम्रो खालको हाम्रो मानवसित समन्वय गरेर हामी सँगै बसेर एउटा सूचना पार्टी पनि राखेका छौँ, र त्यो सूचना पार्टीको अक्षरश पालना गराउनको लागि पनि नियमन आइरहेको नोटिसले मात्रै काम गरिरहेछ, त्यहाँ मान्छेको उपस्थिति देखिन परिरहेछ होइन। त्यो कामहरू र अनि अब दैनिक सरसफाई कर्मी, अब शौचालय भइसकेपछि दैनिक सरसफाई कर्मीको खाँचो छ, त्यसको लागि अब कुराकानी भइरहेको छ चाँडै नै, त्यसले मूर्त रूप लिएला र अनि त्यसपछि त्यो पार्कमा चाहिँ दैनिक गर्नुपर्ने खालको चाहिँ जुन एउटा फन्ड चाहिन्छ, थोरै पैसा नभइकन बत्ती बिग्रेला यतातिर बेला पानी, त्यो टोयलेटमा पनि पानी त राख्न पर्यो भन्दाखेरि अब सधैँ क्लबले के स्रोतले गर्ने होइन सक्दैन, त्यसकारण चाहिँ त्यसको एउटा चाहिँ स्रोत चाहिँ को हामीलाई चिन्ता लागिरहेको छ होइन। त्यो भइदियो भनेदेखि यो ध्यान केन्द्रको रूपमै विकास गर्दा पनि हुन्छ त्यो पार्कलाई होइन, त्यसलाई चाहिँ मलाई लाग्छ त्यो पार्कलाई हामीले शान्त पार्कको रूपमा एउटा चाहिँ मेडिटेसन पार्कको रूपमा विकास गर्नुपर्छ, र हल्ला खल्ला नगरिकन बस्ने पार्क एउटा शान्तिको चाहिँ पार्कको लागि गर्नुपर्छ। किन भन्दाखेरि त्यहाँनिर अनि पछिल्लो समय त मैले यो पार्कलाई आज मैले आज हामी बसाइ पनि पार्कसितै जोड्न महत्वपूर्ण मान्छु। माछापुजले प्रतिबिम्ब पार्क र डेमसाइड पार्कमा मलाई त्यहाँनिर पुरानो अब त्यो दशकौँ 4 दशक 5 दशक भन्दा पुरानो वृक्षहरू छन् त्यहाँनिर, रुखहरू छन् होइन। र हाम्रो एकजना शिवदेवकोटा, डाक्टर शिवदेवकोटा भन्ने हुनुहुन्छ, मेरो ज्वाइँ साहब हुनुहुन्छ, उहाँ चाहिँ वनस्पति विज्ञ डाक्टर साहब हुनुहुन्छ होइन, उहाँसित मेरो भेट भयो र उहाँले चाहिँ दाइ यो पार्कमा हेरौँ एकपल्ट के छ कस्ता कस्ता वृक्षहरू छन् भनेर भइसकेपछि उहाँले दुर्लभ वृक्षहरू छन् यहाँ, त्यसकारण चाहिँ म समय मिलाएर यो वृक्षहरूको नामाकरण बोटानिकल नेम अङ्ग्रेजी नेम लोकल नामहरू र त्यसलाई चाहिँ त्यो जुन एउटा वनस्पतिसित अध्ययन गर्न चाहने जुन विद्यार्थीहरू हुन्छ नि तिनीहरूलाई पनि एउटा चाहिँ कुराको रूपमा चाहिँ होस् र हामी कुन रूपको मुनि बसेछौँ भन्ने चाहिँ अध्ययन गर्न चाहनेलाई स्क्यान पनि रहेको एउटा चाहिँ बोर्ड बनाउँछु भनेर भन्नु. उहाँले अस्ति भर्खरै मलाई फोन गर्नुहुन्थ्यो, दाइ बोर्ड त बोर्डहरू तयार भएको छ, उपयुक्त दिनमा चाहिँ कहिले लगाउने हो भन्ने हुन्छ. अब हामी उपयुक्त दिनको खोजीमा छौँ, हजुरले पनि महत्त्वपूर्ण काम गर्नुभएको छ, महत्त्वपूर्ण समयमै चाहिँ त्यो पार्क त्यो लगाउँला भन्ने नै छ. ठिकै छ,
0: भनेपछि एकदमै कामहरू भइरहेको छ. हजुर, अब तपाईँको कार्यकालमा यसैलाई फिनिसिङ गर्दै जाने अथवा नयाँ केही योजना बनाउनुमा छ?
1: अब त्यो त्यहाँ कामहरू बाँकी छन्. अब किन भन्दाखेरि पुरानो जुन हाम्रो प्रदेश सरकार र महानगरपालिकाले बनाएको जुन स्ट्रक्चर छ त्यसमा पनि केही थप गर्नुपर्ने छ. त्यसले चाहिँ एउटा देश चाहिँ हामीलाई निर्माण गरेको छ, त्यसमा पनि अझै कामहरू बाँकी छन्. अब यो सुन्दरता चाहिँ थपको विषय जति गर्दै गयो त्यो परिपूर्ण त कहिल्यै हुँदैन, तर बेसिक कामहरू पनि केही कामहरू बाँकी छन्. प्रतीक्षालाई चाहिँ हामीलाई अनिवार्य छ होइन, अनि अब पानीको पानी पनि जोड्नु पर्ने छ होइन, बत्तीको पनि अहिले हामीले वैकल्पिक व्यवस्था गरेका छौँ होइन, त्यो पनि दिगो होइन होइन. यो चाहिँ अब अरू सार्वजनिक पार्कहरूले जसरी गर्छन् त्यही अन्तर्गतै हामीले बत्तीको व्यवस्था गरेका छौँ सामान्य. तर अब ती लगायतका धेरै कुराहरू छन्, अब त्यो टोयलेट व्यवस्थापन गर्दाखेरि पनि आउने समस्या चुनौतीदेखि लिएर मलाई त चिन्तै त्यही छ कि टोयलेटको चाहिँ सही व्यवस्थापन गर्न सकेन भनेदेखि अहिलेसम्म हामीले गरेका सबै कामहरू
0: अघि हजुरले भने जस्तो पानी राख्ने मात्रै होइन, त्यहाँ त एउटा स्टाफै चाहिन्छ,
1: स्टाफै चाहिन्छ. त्यसकारण
0: व्यवस्थित रूपमा
1: मेयर साहबले चाहिँ एकजना सरसफाई कर्मीले चाहिँ बराजी म नियुक्ति गरिदिन्छु भन्ने एउटा प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो. उहाँसित पनि जोडिएर चाहिँ जान्छौँ, वडा सिटीले चाहिँ त्यो कुरो पुऱ्याउनुहुन्छ होला होइन. र क्लबको तर्फबाट के गर्नुपर्ने छ, हामी चाहिँ त्यो डेमसाइड क्षेत्र अनि फेवातालको संरक्षणको विषयमा हामी हरदम तयार छौँ, गरिरहेका छौँ भन्न चाहन्छु.
0: यो सामाजिक क्षेत्रमा लागिरहँदाखेरि तपाईँ आफ्नो बच्चैदेखि लाग्नुहुन्थ्यो कि कसरी प्रेरणा मिल्यो हजुरलाई सामाजिक क्षेत्रमा लाग्नको लागि?
1: यो खै अब म त मेरो जन्म त मासुबारमा भएको, हामी चाहिँ त अब सानैबाट चाहिँ पढाइभन्दा खेलकुदमै बढी चाहिँ जोड दिने मध्येकै नै हो. त्यसकारण चाहिँ हामी धेरै पढेको मान्छे मध्येमा पढ्दैनौँ होइन, हामी चाहिँ केही पढेको हो तर धेरै पढेको मान्छे मध्ये होइन मान्छेलाई. तर अब यो भगवान्को लीला भन्नुपर्छ, केही न केही गरौँ भने हुटहुटी चाहिँले चाहिँ काम गरिरहेको छ होइन. काम गर्दा अब कतिपय मानव अधिकारको क्षेत्रमा पनि म लागेँ, अनि जिल्लाकै एउटा समूहको कोअर्डिनेटर बनेर पनि एमनेस्टी इन्टरनेसनलको कोअर्डिनेटर भएर पनि मानव अधिकारको क्षेत्रमा काम गरियो. र मासबारकै म यहाँ रहँदा चाहिँ समाजसेवा युवा क्लब मार्फत पनि हाम्रो क्लब छ मासबार पोखरा सात मासबारमा, अहिले हाम्रो अध्यक्ष मधु अधिकारी हुनुहुन्छ होइन, त्यो क्लबमा पनि बसेर म सचिवले सम्भव गरे. हामी एउटा उमेरले जति भए पनि 50+ भए पनि हामी अझै यङ, मैले त आफूलाई चाहिँ युवा नै सोच्दछु. र यी सरसफाईका कार्यक्रम अहिले त अब व्यस्तताले गर्दाखेरि प्रत्येक ठाउँमा पुग्न नसकिएला होइन, नत्र भनेदेखि चाहिँ समाजसेवामा हिजो अब फेवातालसित जोडिएको विषयमा फेवातललाई चाहिँ बचाउनु पर्छ भन्ने बेलामा अँधेरी कुनादेखि लिएर फेवातालसम्म त हामी त क्लबै डेमसाइड क्लबै कुदेको हो नि त. तर अब यो समय परिवर्तनशील सधैँ एउटै खाममा हामीले दिन सकिएन होइन, तर हामीलाई चिन्ता चाहिँ फेवातालको संरक्षण सरसफाईसित चिन्तित छौँ. र मासबारमै भन्नुपर्दा पनि सिङ्गो क्लबले हामी जोडिएको जुन चाहिँ समाजसेवा युवा क्लब छ, क्लबले निरन्तर सधैँ त अब चाहिँ अब व्यस्तता मान्छेको म अब किन भन्दाखेरि कस्तो भइदिएको छ भन्दाखेरि नयाँ पिँढीहरू चाहिँ क्लबमा भोलिन्टियर संस्थामा काम गर्न चाहिँ त्यति नआएको अवस्थाले गर्दाखेरि एउटै व्यक्तिले मैले अहिले डेमसाइड क्लबमा चाहिँ 20 वर्ष हुन लागेको काम गर्न लाग्छ होइन, र 2 वर्ष म साधारण सदस्य जति बसेँ, 18-19 वर्ष चाहिँ त म 16-17 वर्ष त म कार्य समितिमै छु, सचिव 2-3 पटक रिपिट गरेँ, वरिष्ठ उपाध्यक्ष लगायतका भन्न खोजेको त्यो चेन्जिङको नयाँ साथीहरू चाहिँ हुन त हुनुहुन्छ, उहाँहरूको रोल पनि हुन्छ, तर अब एक्टिभली काम गर्नको लागि चाहिँ सबैको व्यस्तताले गर्दाखेरि हामी नै अब गरिरहेकै छौँ, ठिकै छ, सबैको शास्त्रले चाहिँ काम गर्न सहज छ।
0: तर अहिले हजुरले भने जस्तै मैले देख्छु कि ती हाम्रा स्थानीय क्लबहरू छन् होइन, ती क्लबमा चाहिँ नयाँ व्यक्तिहरू जो युथहरू युवाहरू हुनुहुन्छ उहाँहरूको उपस्थिति अत्यन्त न्यून, अनि त्यो न्यून त छँदैछ सामाजिक क्षेत्रमा पनि एकदम मौन जस्तो होइन, सोसियल मिडियामै बढी व्यस्त भयो जस्तो देख्छु कि मैले। तपाईँले यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ, त्यो छ कि छैन, त्यहाँ चाहिँ युवाहरू आउने क्रम चाहिँ कस्तो छ क्लबमा?
1: क्लबमा कस्तो छ भन्दाखेरि डेमसाइट क्लबले सितको विषय जोड्नु पर्दा, डेमसाइट क्लबले प्रत्येक वर्ष अहिले हामीले पाँचौं संस्करणको वडा दशको फुटबल प्रतियोगिता गऱ्यौं होइन, र पोखरा महानगरपालिका वडा नम्बर 17 भित्र रहेका 24 विद्यालयहरूसित हामी जोडिएर प्रत्येक वर्ष चाहिँ हामीले वडा दशको फुटबल प्रतियोगिता गर्छौं, र त्यसले चाहिँ हाम्रो क्लब भन्नुपर्दा चाहिँ युवाहरूसित प्रत्येक 17 नम्बरका टोटल्ली युवाहरूसित चाहिँ जोडिएको अवस्था छ, फुटबल मार्फत, क्लब मार्फत, महानगरपालिका 17 मार्फत होइन। त्यसकारण चाहिँ उनीहरूले हामीलाई म्यासेज गर्नुहुन्छ, क्लबको चाहिँ पेजमा म्यासेज गर्नुहुन्छ, पर्सनल म्यासेज गर्नुहुन्छ, वडा दशको क्लब फुटबल कहिले हुन्छ, के हुन्छ भन्ने खालको उहाँहरूको राय छ। तर हामीले चाहे जति चाहे त अब हामीले गर्न सकेका छैनौँ, हामी सुधार्नुपर्छ, तर क्लब चाहिँ निरन्तर युवाहरूलाई चाहिँ खेलकुदमा जोड्नको लागि चाहिँ लागिरहेको छ। र म के भन्न चाहन्छु भन्दाखेरि स्वास्थ्यको लागि होइन, अब शिक्षाको लागि खेलकुद चाहिँ महत्त्वपूर्ण छ होइन, र मैले अब सानो विषय पनि जोड्न मन लाग्छ। म बस्छु मासबार, डेमसाइडमा चाहिँ फुटबल भइराखेको थियो, मासबारमा चाहिँ मसित मेरो साथीहरू छन्, लगभग 7-8 वर्षदेखि 13 वर्षसम्मको चाहिँ 7-8 साथीहरू छन्। उनीहरूको फुटबल प्रतिको इच्छा, खेल्ने इच्छा यति छ कि अङ्कल कहिले गएर म बल गरिबस्ने हो, कहिले हो फुटबल भन्छन्, अनि उनीहरूलाई लिएर आएर मैले चाहिँ त्यो हामी खेलिसकेको फुटबल दिँदा यति खुसी छन् होइन, त्यो पङ्क्ति पनि छ। उनीहरू मोबाइल समाएर घर त बसेको छैन,
0: त्यो निस्किन
1: चाहन्छन्, त्यस्ता युवाहरूलाई अगाडि बढाउनको लागि चाहिँ एउटा काम गर्नुपर्ने हुन्छ। त्यो काम चाहिँ वडा दशको फुटबल प्रतियोगिता जुन हामीले आयोजना प्रत्येक वर्ष आयोजना गरेका छौँ, त्यसले चाहिँ जोड्न चाहिँ हामी सफल भएका छौँ। भनेदेखि अब क्लबकै विषय जोड्नु पर्दा डेमसाइट क्लबले त त्यो त्यसका अलावा वृक्षारोपणका कार्यक्रमहरू होइन, हामीले अहिले त्यो बिरोटाको मुस्ताङ चोकदेखि लिएर बिरोटासम्मको वृक्षारोपणको कार्यक्रम मनाऊ कि अब अहिलेको माछापछि प्रतिबिम्ब पार्कमा लगाएका वृक्षहरूको कुरा गरौँ कि डेमसाइट पार्कमा पनि त्यही अनुसारको बिरुवाहरू लगाउने कुराहरू हुन् कि त्यो लगायत सरसफाइका हरेक क्याम्पेनहरूमा हाम्रो उपस्थिति नरहे पनि हाम्रो चाहिँ एकबद्धता रहन्छ। र अब धार्मिक विषयसित जोडिएका विषयहरू त अब हाम्रो विष्णु मन्दिरको संरक्षण, कृष्ण मन्दिरको संरक्षणमा पनि हामी जोडिएकै छौँ, अनि अरू सङ्घ संस्थाले गरेका कार्यक्रमहरू पर्यटनसित जोडिएका, स्वास्थ्यसित जोडिएका विषयमा हाम्रो उपस्थिति, सहयोग होइन, एकबद्धता रहेकै छ होइन। गृह सरसफाइ अभियान जुन चाहिँ छ त्योसित पनि हामी पुरानो साझेदार संस्था हो होइन, त्यसकारण चाहिँ हामीले हाम्रो संस्था डेमसाइट क्लब केही गर्नुपर्छ भन्ने साथीहरूको पङ्क्ति छ। अब यो समयले गर्दाखेरि सबैसँगै 100 काम गर्ने, 80 काम गर्ने पनि छैन, तर हामी 40 तल हामी फेल चाहिँ भएको छैन, हामी चाहिँ लागि कहिले अब हाम्रो स्पिड चाहिँ 80 हुन्छ भनेदेखि कहिले 40 आउँछ, त्यस कारण चाहिँ हाम्रो क्लब चाहिँ निरन्तर लागिरहेको छ, साथीहरू पनि एक्टिभ हुनुहुन्छ। एउटा के भन्दाखेरि हाम्रामा के छ भन्दाखेरि कसैलाई अवरोध छैन, जो लागिरहेको छ नि भनेदेखि उसलाई इन्करेज, उसले समय दिन सक्दैन भनेदेखि, आफू सक्दैन भनेदेखि त नजा भन्दैन कि, तपाईँहरू अगाडि बढ्नुहोस्, हाम्रो समर्थन छ भन्ने साथीहरूको पङ्क्तिले गर्दा नै हाम्रो क्लब चाहिँ जीवित पनि छ, विश्वास छ, अनि मेन कुरो के भन्दाखेरि विश्वास छ, साथीहरूको विश्वास छ, कहिले झैझगडाहरू अन्त डिबेटहरू छैन, त्यो भएको हुनाले अब हामी 164 छौँ होइन, 164 छौँ भनेदेखि मलाई लाग्छ अब 100 जति त विदेशमा हुनुहुन्छ, तर उहाँहरूको निगरानी अनि हामीप्रतिको साहस सहयोग छ नि यहाँ, अनि कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ त विभिन्न देशमा जस्तै अब जापानमा हुनुहुन्छ हाम्रो अग्रज साथीहरू, पूर्व अध्यक्ष रमेश कुमार गुरुङ हुनुहुन्छ, अनि वसन्त गौचन हुनुहुन्छ, अनि दुबईमा हुनुहुन्छ त्यही अनुसारको होइन, अनि अस्ट्रेलियामा हुनुहुन्छ प्रताप समिजुहरू, अनि रवि थापाहरू अस्ट्रेलियामा हुनुहुन्छ, अमेरिकामा अब हाम्रो राणाबाट कस्तो मैले नाम चाहिँ कन्फ्युज हुनुहुन्छ भनेदेखि उहाँहरूले को मन चाहिँ शरीर उहाँ भए पनि उहाँबाट नै हामीलाई प्रत्येक चिजको गाइडलाइन चाहिँ उहाँले गरिराख्नुहुन्छ। प्रत्येक इभेन्ट गर्ने बेलामा पनि हामी भनौँ उहाँसित छलफल गरेर पनि काम गर्छौँ र नगर अगाडि नगर भन्ने खालकोमा पनि हामी फेरि हो र दाई हो र साथी भनेर चाहिँ एक लेभलको चाहिँ टक नभइकन हाम्रा कामहरू अभियानहरू चाहिँ हुँदैनन् र उहाँहरूको हौसलाले नै अनि स्थानीय सङ्घ संस्थाहरूको सहयोगले नै हामीले काम गर्न सकेका छौँ र टक चाहिँ एक लेभलमा ठिकै छ, अगाडि बढ्दैछ।
0: अझै विशेष गरेर तपाईँहरूको समन्वय ज्ञान साइकल विकास संस्थासँग होइन दुईटा संस्थाहरूको कार्यक्रम कतिपय कार्यक्रम संयुक्त रूपमा कतिपय कार्यक्रम सहकार्य समन्वय गरेर होइन गर्नुहुन्छ, त्यसले पनि एउटा त्यहाँ टोल सुधार समितिमा हुनुभएको दिदी बहिनी टोल विकास संस्थामा हुनुभएको दिदी बहिनीहरू बीचको सहकार्यले पनि अझै सहज बनाएको छ। मलाई जोड्न मन लागेको एउटा फेवाताल संरक्षणको क्षेत्रमा पनि तपाईँहरूको सक्रियता उपस्थिति होइन गृह सरसफाईको कुरा पनि जोड्नु भयो यहाँले, एकदमै अनिवार्य रूपमा कहिल्यै नछुटाइ पुग्नेहरू पनि हो क्या तपाईँहरू त्यहाँबाट के भइरहेको छ यो फेवाताल संरक्षणको विषयमा?
1: कसो छ भन्दाखेरि अब म सुरुमा त आफ्नै क्लबसित जोडिएरै कुरो गर्न चाहन्छु। हामी फेवाताल संरक्षणसित जोडिएको विषय हामी आफ्नो जुन डेमसाइडको क्षेत्रको त तालका कुना कुनामा नबसेको त कोही पनि छैन। म जुन बेला म छिरेको थिएँ आजभन्दा अठार उन्नाइस वर्ष अगाडि क्लबमा, त्यो बेलामा चाहिँ सिधै हाम्रो कार्य समितिमा छिर्न पनि पाइन्थेन र सुरुमै भोलिन्टियरले गर्न पर्थ्यो। त्यस कारण चाहिँ सुरुमै पन्जा पनि थिएन, केही थिएन, हामी सिधै चाहिँ त्यो डेमसाइडको किनारमा चाहिँ हात हालेर काम गर्थ्यौँ। त्यो बेलामा चाहिँ साथीहरू अध्यक्ष हुनुहुन्थ्यो उमेन प्रसाद पौडेल हुनुहुन्छ, उहाँ लगायतको टिम थियो, टुल विकास संस्था, हामी पब्लिकली क्या संस्थागत भन्दा पनि पब्लिकली क्लब सँगसँगै हुन्थ्यो अनि हामीले काम गर्थ्यौँ र पछिल्लो समय चाहिँ हामी संस्थागत रूपमै पनि फेवाताल संरक्षणको विषयमा सँगसँगै काम गऱ्यौँ र अहिले चाहिँ यो विषय चाहिँ सिङ्गल हाम्रो मात्रै विषय रहेन होइन, संरक्षण हुनुपर्छ भन्ने मान्यतामा क्लब सधैँ अगाडि नै छ, बोल्नुपर्ने बेलामा लाग्नुपर्ने बेला, तर नियमित रूपमै चाहिँ हामी सरसफाइसित जोडिएको चाहिँ छैनौँ भन्नुपर्छ, तर हामी पार्कको संरक्षणमा छौँ र भन्नुपर्दा फेरि हाम्रो हामी दशकौँ चाहिँ लाग्या हो, हामी अधेरे कुनादेखि लिएर बुलाउँदीका कुना कुनादेखि लिएर नै सरसफाइ गरेर हाम्रो कुमार श्रेष्ठ हुनुहुन्छ होइन, गोकुल, हामी विनोद लगायतका साथीहरू, हामी चाहिँ प्रत्येक कुना कुना हामीलाई थाहा छ कि यो अहिले मापदण्डको विषय छ नि, हाम्रो कुना कुना सबै कहाँ खाली ठाउँ थियो कहाँ के थियो भन्ने कुरो सबै थाहा छ भनेदेखि हामी आफ्नो समयअनुसार आफ्नो अनुकूलतामा गर्छौँ र हामीलाई चाहिँ अहिले पछिल्लो समय डेमसाइड क्षेत्रमा मानवहरूको एउटा गाडी छ फोहोर निकाल्ने, त्यो गाडीसित चाहिँ समन्वयमा छौँ र जुन हामीले नगरेको जुन एउटा हामीले नगरेको हामीले फोहोर नगरेको डेमसाइडवासीले नगरेको अथवा डेमसाइड क्लबले नगरेको फोहोरको अब्जसको भारी कता कता हामीमाथि पनि बोक्ने गराइन्छ। हाम्रो पार्क सफा राख्छौँ, त्यहाँ ताल फोहोर छ, तपाईँहरू पार्क सफा गरेर हुन्छ भन्ने चाहिँ अभिव्यक्तिहरू आउँदा धोका लाग्छ र त्यो फोहोर गर्ने पङ्क्ति त वडा नम्बर 7 जुन फेवाटेक भन्दा माथिल्लो वडा नम्बर 6 वडा नम्बर 7 वडा नम्बर 8 वडा नम्बर 5 वडा नम्बर 4-2-1 सम्मको व्यक्तिहरू जुनले आफूले उनीहरूले गरेको चाहिँ जुन फोहोर मैला अथवा चाहिँ त्यस्तो जुन प्रदूषणको भागीदार हामीले सुन्न पर्ने हामी आफै गरेनौँ, हामी फेरि हात माझेर बसेको अवस्था भएदेखि त ठिकै छ अब हो भन्ने कुरो नि रहन्छ, हामी आफ्नो क्षेत्रबाट गरिरहँदा त्यो सुन्न पर्दा दिक्क लाग्छ र हाम्रो क्षेत्रबाट गर्ने चाहिँ काम त हामीले गरिरहेका छौँ र अब फेवातालको संरक्षणको विषयमा त भन्नुपर्दा के गर्नुपर्छ भनेर तपाईँले जोड्नुभयो, अब त्यस्तो अहिले फेवातालमा भएका मिसिनहरूको संख्या बढाउनु पर्यो, चेकड्यामहरू चाहिँ एउटा दुईवटाले मात्रै होइन कि चेकड्यामहरू 5-7 वटा 7-8 वटा चेकड्याम गराइदिने, जस्तै अब हाम्रो यो पुलहरू छन् नि अहिले त अब करिडरहरू खोल्दैछ, करिडरहरूबाट निस्क जानेर करिडरहरू छन् यो फिर्केको खोलाको करिडरहरू, त्यहाँनिरसम्म नगरपालिकाको गाडी जाने ठाम स्थान बनाउने चेकड्याम बनाउने, गाडी जाने ठाम बनाउने चेकड्याम बनाउने, भनेदेखि चाहिँ त्यो गाडी निकाल्न नै सजिलो हुन्छ र चेरिया मनाएर मात्रै राखेर पनि हुँदैन, त्यसको व्यवस्थापनै रहन्छ र एउटा के भन्दाखेरि प्रतिबद्ध भएर चाहिँ चेरिया बनाउँछु, कस्ता कस्ता बलिया संरचनाहरू बनाउन सकिन्छ होइन, बोलिरहेका छन् भनेदेखि आज बनाएको भोलि भत्कियो भन्ने खालको चाहिँ दुर्भाग्य देख्न परिरहेको अवस्थामा छ। अस्ति वर्गले चेरिया बनाउँदै भत्कियो अवस्थामा देखिएको छ, त्यस्तो खालको चाहिँ निर्माणले चाहिँ त्यति राम्रो हुँदैन। त्यसकारण चाहिँ लगानी गर्नु छ भनेदेखि 2-4 करोड 5-7 करोड लगानी गर्नुहोस्, यो पटक चाहिँ हाम्रो खर्च यता भयो, त्यसकारण चाहिँ यो बजेट छैन भनिदियो भनेदेखि त मान्छन् नि त फेवा तालमा गऱ्यौँ खर्च गऱ्यौँ भनेर भनिदियो भनेदेखि त जनताहरूले त मान्यवाद रहन्छ, त्यो पनि छैन। र ठिकै छ, अब मिसिनहरू राखिदिनुहोस्, सरसफाई कर्मीहरू चाहिँ को नियुक्ति गरिदिने पर्पज त्यही छामकै लागि भनेर, र सरसफाई गर्ने सङ्घ संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने, ट्रेनिङहरू दिने, सेफ्टीहरूको गर्ने, अनि हामी जस्तो डेमसाइट तालको किनारमा रहेका सङ्घ संस्थाहरूलाई पनि इन्करेज गर्ने, सरसफाई यसो गर्नुहुन्छ भनेर ट्रेनिङहरूको वातावरण दिने। हामीलाई त अब ट्रेनिङ त आवश्यक पनि छैन, तर समन्वय गर्ने अलिकति गर्दाखेरि ठिकै हुन्छ।
0: हजुर, एउटा बच्चामा भुटुटी होइन काम केही गर्नुपर्छ भन्ने खालको 20 वर्ष एउटा सामाजिक क्षेत्रमा योगदान, यो निरन्तरता त त्यत्तिकै हुँदैन नि त होइन, केले तान्दो रहेछ सामाजिक क्षेत्रमा, यो आत्मसन्तुष्टि हो कि के?
1: आत्मसन्तुष्टि नै हो, यो कस्तो हुन्छ भन्दाखेरि कुनै काम गरिसकेपछि देख्दाखेरि हामी सुरुदेखि नै मेरो मनबाटै फोहोर, अब मेरो घरको वातावरणले पनि होला होइन, मेरो माइला हजुरबा हुनुहुन्थ्यो, उहाँ एकदमै सफा हुनुहुन्थ्यो, उहाँको पहिरो नै सफा थियो, सेतो लगाउनुहुन्थ्यो है, अनि उहाँ सफा हुनुहुन्थ्यो, उहाँको घरभित्र छिर्ने बित्तिकै चाहिँ सबैतिर सफा थियो, मेरो घरमा पनि आमाले धेरै सफा गर्नुहुन्थ्यो होइन, अनि भइसकेपछि त्यो फोहोर भन्ने कुरो खासै चाहिँ यस्तो हुन त त्यो सबै सफा गरेर भएको हो, त्यत्तिकै चाहिँ अनि फेरि अरू मान्छे बोलाएर होइन कामदारहरू राखेर गरेको सफा नै होइन, आमाले गरेको, बुवाले गरेको, हामी सबैले गरेको सफाई त्यो पृष्ठभूमिमा हुर्कियो होइन, अनि घरबाट निस्किसकेपछि आफ्नो घर सफा छ अनि आफ्नो अगाडिको भाग चाहिँ फोहोर त्यो देख्न सकिएन, त्यसपछि बिस्तारै ठुलो हुँदै गयो, आफू खेल्ने चौरहरू सफा गर्नुपर्छ भन्ने चाहिँ लाग्यो, र अनि गर्दा गर्दै समाजलाई नै सफा गर्न पाए भने हुन्थ्यो भन्ने लाग्छ, तर अब पर्याप्त रूपमा चाहिँ काम गर्न सकिएको त छैन, तर थोरै भए पनि केही गरिएछु भन्ने लाग्छ, त्यो सबै गर्दाखेरि काम सम्पन्न भइसकेपछि बहुत आनन्द आउँछ, इन्जोय चाहिँ त्यसमै छ।
0: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भनिन्छ?
1: म अब खासै भन्न पर्दा यो समाजसितै जोडिएको विषयसितै आज हामी गफ गऱ्यौँ, अब खेवा तालको विषय र पार्कहरूको विषयमा चाहिँ जोडिएरै गर्यौँ। खेलकुद भनेको महत्त्वपूर्ण कुरा हो होइन, आफ्ना बालबालिकाहरूलाई, आफ्ना बच्चाहरूलाई र आफू पनि खेलसित जोडिँदा राम्रो हुन्छ, सकिन्छ एक्टिभली चाहिँ हार्ड खालको चाहिँ खेल खेल्नुहोस्, सकिन्न भनेदेखि आधी आधी खेल्नुहोस्, नभए भने हिँड्नुहोस्, पैदल भयो भने हिँड्नुहोस् होइन, अलिकति भयो भने मुभमेन्ट गर्नुहोस्, स्वास्थ्य आहारको आवश्यकता छ होइन, खानपिनमा मिलाउनुहोस्, र डेमसाइट क्लबले गरेका अभियानहरूलाई सकारात्मक साथ दिनुहोस् होइन, क्लबले गरेका हरेक सङ्घ संस्थाले गरेका, टोल विकासले गरेका, अरू सङ्घ संस्थाले गरेको कामलाई त्यति इग्नोर नगरिदिनुहोस्, राम्रो गरिरहेका छन् भनेर प्रोत्साहन गर्नुहोस्, सके सफा गर्नुहोस्, नसके फोहोर फोहोर चाहिँ नगरिदिनुहोस् होइन, र आफूले खाएको सामग्रीहरू अनि कतिपय अवस्थामा धेरै मेहनत गरेर चाहिँ काम गरिरहेका हुन्छन् उहाँहरूलाई चाहिँ हौसला प्रदान गरिदिनुहोस् होइन, सबैको श्रमको सम्मान गरिदिनुहोस् होइन, भुइँ मान्छेहरूलाई चाहिँ सम्मान गर्नुपर्छ होइन, सानो मान्छे भनेर हेला गरिदिनु होला भन्ने लाग्छ, र त्यही नै हो, सबै मिल्यो भनेदेखि चाहिँ समाज गर्न सकिन्छ, केही केही गर्न सकिन्छ, मेन कुरो के गर्ने भन्दा नि केही गर्यो भनेदेखि सन्तुष्टि इन्जोय आफैले लिने हो, कामबाट चाहिँ आत्मसन्तुष्टि आफूले लिने हो, त्यसबाट आउने भनेर भनेको त्यही हो, भोलिन्टियर संस्थाहरूमा चाहिँ अफसर ऊ अनि त्यहाँ पद भन्दा पनि प्रत्येक कामहरू गरिसकेपछि आनन्द नै महत्त्वपूर्ण हुन्छ।
0: यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू दुर्गा बहिनी, यहाँले पनि आजको यो विशेष महत्वपूर्ण समय मलाई दिनुभयो, यो रेडियो सफलता 103.4 मेगावाट सुन्न मन लाग्यो होइन बहिनी, लाई पनि विशेष यो समय र अवसरको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु, र मैले बोलेका कुराहरू यहाँहरूलाई कस्तो लाग्यो लेखिदिनु होला, फेसबुकमा पनि छु लाग्छ होइन, र केही गल्ती बजे अगाडिदेखि केही धेरै बजे अगाडिदेखि चाहिँ माफी गरिदिनु होला भन्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
0: धेरै धेरै धन्यवाद छ समयको लागि. अत्यन्त क्रियाशील व्यक्तित्व, सामाजिक क्षेत्र भनेपछि एकदम तन मन धन वचन र कर्मले लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ. उहाँले भने जस्तै मासपारमा रहिन्जेल समाजसेवा युवा क्लबमा रहनुभयो र जब उहाँ डेमसाई हिमाली टोल पोखरा सत्रमा रहनुभयो बिरौटामा, त्यहाँ रहँदाखेरि डेमसाइट क्लबमा रहेर अहिले अध्यक्ष पदको जिम्मेवार पदमा हुनुहुन्छ. त्यस्तै एमनेस्टी इन्टरनेशनल नेपालको पूर्व संयोजक पनि हुनुहुन्छ, सामाजिक क्षेत्रमा लागिपर्ने व्यक्तित्व पनि हुनुहुन्छ. रमेश प्रसाद बराजसँग आज हामीले कुराकानी गर्यौं. हामीले त्यो यो व्यक्तिले के योगदान गर्यो भनेर हेर्नको लागि केही समय लाग्छ, 20 वर्ष 25 वर्ष, त्यसपछि त्यो रिजल्ट देखिन्छ. र त्यसरी नै लाग्नुभएका व्यक्तित्व हुनुहुन्छ आदरणीय दाजु रमेश प्रसाद बराल. यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्नेछौँ. त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।

0: अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860410081।
2: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855582855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
4: टोलाए कि अहो, कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120050, 9852127014।
7: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड पोखरा।
7: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम पोखरा छ।
8: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9807-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560-2325 98086-35480 साथै आयएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: Studio time.
7: It's 9 a.m.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 9805267793, 9765509060।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 9560-21-440, 9560-60-127 र 9080-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: नमस्कार, म गायिका सीता परियार। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा यु एफओ र थ्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: मन पाथी है न तराजू चाहियो छाप बाला सुन मा ए होई खोट पाइयो
1: मन पाथी है न तराजू चाहियो छाप
2: नमस्ते मनाई करेखा थापा तपाईहरु यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: स्टडी एब्रोड जोसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएसपीटी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805201050 9821270014।
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201079।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061-57-9915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98160-15475
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23 461 98266 09 98।
4: सफलता स्टूडियो टाइम।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: तिमी आमा बन्न कहिले पनि सक्दैन र अब म तिमीसँग

0: हेर्न सांग्नु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615536651। सम्झनु है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0615530071, 9807881234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
4: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
7: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110900, 9828848020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9805267793 97659 50960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581,
2: 9161615475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला। फोन नम्बर 0615174330, 9856508043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: Sofala Studio Time
8: It's too well known

भनेर निस्किन्छु म यो बाटोमा कुनै दुखी भएको छैन कतिसम्म थुप्रै घटनाहरू छैन र राम्रो भनेको होइन र नराम्रो मन पर्दैन सुन्न सुन्न सुन्न सुन्न

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक हुन।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पार्मी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-0071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्यालले झोका अर्जन गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। एल्युमिनियम मेटल उद्योग पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: तो के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-545-737 मोबाइल नम्बर 9856-28744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: चाहिँमै खै सर्जरी त अझसम्म आइपुगे
1: आउँदै होला नि साह्रै भेट्नु मन लाग्छ
0: ला। ए,
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: Sunday Morning Love You by Tim. Download your copy from iTunes.
1: हेर्न सांगनो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807159947 9857325575
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9867861234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
7: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्नमा लायो।
6: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन
6: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
8: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
9: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488।
8: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय।

कुमदिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 98460-66-642 98-60-41-081। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9850628104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821270014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पीतल स्टील कांच प्लास्टिक थाक किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नंबर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नंबर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेर्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो सु

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका सिरिजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: वाह, क्या स्वादी रुमाडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता गुनिन्? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9860666642, 9860601081। स्टडी एब्रोड, जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक, फोन नम्बर 061570736, 9856320325, 9806534480। साथै आयस र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
6: होइन, के भन्छ यो रेडियाले?
5: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
7: हेलो
8: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
7: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फेसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीच मा।
7: फोन नम्बर 061-587-915।
8: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067 81234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।

사비들한테 기다리오니 저희 어디를 묵고 나를 못 쓰다. 왜 저리 후도는 됐어요. 빨리 감나려 쓰고.

जाति भोली पनी माया गर्नु आज गरे जाति आदि खोलामा ए आदि खोलामा।

0: नमस्कार, म लोक तथा दोरी गायिका सरस्वती लामी छाने। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825127014
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
6: मै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544905419585 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहना बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

हजुरहरुले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। सुनिरहनुहोस् है।

0: यार आफ्नै लागि पठाइरहेको छ हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो थाहा छैन मलाई त्यो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: ओहो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956-011-86, 9956-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9956-35-111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: आयो है मासु, ताजा ताजा मासु।

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स। कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेशन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 01 5447 37 मोबाइल नम्बर 98 5608 7744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 98460 59581
3: 98165 1475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाइ, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: 不停自然
1: 真的
0: 飞来了自然
1: 报告报告报告报告
0: 今日新的마음의 싱글 내일 하루에 내려오신다 Let's go.

0: किन्डल गरे होला जस्तो लाग्छ।
1: जान्न चाहन्छौ कथा अझै बाँकी छ,
2: एटाओ लिएर थुन।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै थानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार, सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मिट।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 063 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
5: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811 87488
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
0: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-668-66-353, 98-122-44-584।
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

अमेरिकाको ग्रिन कार्ड नभए जान भन्छ मेरो बाबु ए अमेरिकाको ग्रिन कार्ड नभए जान भन्छ यत्रो वर्ष गएको कार

0: मैले त अब विदेश जाने सोचिसकेँ।
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

हे हाम्रो जिन्दगानी कस्तो कर्कलाको पानी जस्तो कहिले झरी सकिने हो आज हो कि भोली हे तेरो मेरो भन्दा भन्दै दिन रात गन्दा गन्दा

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ सायत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।